0: दिदी तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, क्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
2: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: हुन पाएन।
1: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
0: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
0: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
5: हुन्छ नि, तर कहाँबाट किन्ने त?
4: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
4: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
4: ल, अरूलाई पनि भनौँ है।
5: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
5: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
7: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू भोटेको

0: पश्चिम बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू। मृत्यु हुनेको संख्या 1369 पुग्यो। अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा
1: 2165 पर्ने सिलिण्डर 4000 बिक्री गर्दै व्यापारी। नारायणगढ हेटौड़ा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
0: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
1: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने युको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर उच्च बन्दै। हुती विद्रोही नियन्त्रित क्षेत्रमा 40 भन्दा बढ़ी हवाई आक्रमण।
0: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमानसँग खेल्दै। एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुने। नेपालमा पब्जी साउथ एसियन च्याम्पियनशीप हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपत्तिका बीच ग्यास सिलिण्डर बिक्री वितरणमा कालो बजारी बढ़दै गएको प्रसंग।
1: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000 बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार मुख दर्शक बनेको छ। सिंगो देश भोटेकोशी बारीले निम्ति आएको महाविपत्तिको सामना गरिरहेका बेलामा 19 भदौमा आयल निगम समेतको मिलेमतोमा व्यवसायीहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ पुर्याएका थिए। कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़क मार्फत ग्यास ल्याउनु परेको व्यवसायहरूले बताउँदै आएका छन्। यता ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर 19 भदौमा निगमकै मिलोमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165.38 रूपियाँ तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति थप सहज मात्रै होइन, कालोबजारी पनि शुरू भएको छ। 16 भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे जानकारी दिन जारी गरेको विज्ञप्तीमा एलपी ग्यासको हकमा उद्योगदेखि 50 किलोमिटरसम्मका लागि 2060 रूपियाँ प्रति सिलिण्डर मूल्य कायम गरिएको उल्लेख थियो। यसको अर्थ ग्यास उद्योगदेखि 50 किलोमिटर भन्दा टाढाका उपभोक्तालाई भने डुवानी लगायतका अनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो। त्यसअघिका कुनै पनि विज्ञप्तीमा निगमले ग्यासको भाव 50 किलोमिटर भन्दा परको दूरीमा दुवानी लगायत लागत अनुसार निर्धारण हुने बारे केही उल्लेख गरिरहेको छैन। यसैबीच आयल निगमकै मिलिमत्वमा ग्यास व्यवसायहरूले 19 भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ कायम गरेपछि निगम संचालक समितिको उद्योग अध्यक्ष उद्योग मन्त्रालयका सचिव रहने व्यवस्था भए पनि तर मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको प्रति मन्त्रीले गम्भीर ध्यानकर्षण जनाउनु भएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो।
3: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
1: मन्त्री यादवले नेपालमा 2 भन्दा बढ़ी ग्यास उद्योग नचाहिने भन्दै हाल सञ्चालनमा रहेका 58 ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने समेत बताउनुभयो।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भोटेको सिबारीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। 5132 अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकको संख्या जिल्लागत रूपमा चितवनमा सबभन्दा बढ़ी 363 जनाको शव त्यहाँ भेटिएको छ। बेपत्ता व्यक्तिको हकमा रसुवा जिल्लाबाट सबभन्दा बढ़ी अर्थात 1,313 393 जना त्यहाँबाट बेपत्ता छन् र नुवाकोटबाट पनि ठूलो संख्यामा बेपत्ता रहेको पाइएको छ। विदेशी नागरिक समेत 907 जना बेपत्ता सूचीमा छन्। हालसम्म पहिचान भएका सबको संख्या भने 102 मात्रै छ। विभिन्न 19 अस्पतालमा हालसम्म कुल 333 जना बिरामीको उपचार भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ। 256 जना डिस्चार्ज भइसकेका छन्। 42 जना अझै उपचाररत छन् भने 31 जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ अनि उपचारको क्रममा 4 जनाको मृत्यु भएको छ। हाल कुल 34 होल्डिङ सेन्टरमा 3395 जना प्रभावितले आश्रय लिइरहेका छन्। रसुवा जिल्लाका 9 होल्डिङ सेन्टरमा 775 जना र नुवाकोट जिल्लाका 25 होल्डिङ सेन्टरमा 2620 जना बसिरहेका छन्। राष्ट्रिय बाल अधिकार परिषदद्वारा गरिएको एउटा अध्ययन अनुसार बाढ़ी प्रभावित क्षेत्रका 30 होल्डिङ सेन्टरमा 102 जना आमा बुबा गुमाएका बाल बालिकाको पहिचान गरिएको छ भने 439 जना परिवारबाट बिछोड़िएका बाल बालिकाहरूको पहिचान गरिएको छ। परिचय प्रमाणीकरण, परिवारको खोजी, पुनर्मिलन र केस व्यवस्थापनको काम भइरहेको पनि विपत्ति व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित असहज परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाको बारेमा 3 सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि पनि सर्वदलीय संसदीय विशेष समिति गठनको आवश्यकता औल्याउनु भयो।
4: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
0: हिजोको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक वासना थापाले सरकारले उद्धार र पुनर्निर्माणको कामलाई अब अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। एमाले सांसद गणेश सिंह थगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनुपर्ने बताउनुभयो। राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा, भोटीकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी,
5: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बाल बालिकाहरूसँग भइसकेपछि। त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँचि नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पनि पढाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै
6: बाढ़ीमा अब बिचल्लिएको देशै रोगको छ। माटीको लागि मलमपट्टीको लागि हामी खुशी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
0: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खिलिरहने, कुलटमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
8: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
9: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
11: शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: प्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेको मोका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 वटा स्थानीय तहमा जेई विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागि हो।
0: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर नागरिक दैनिकमा रसुवामा राहत पुर्याउने कठिन शीर्षकमा खबर छ। रसुवाका अधिकांश सड़क सञ्जाल बाढ़ीले बगाएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउने कठिन देखिएको हो। जिल्ला सदरमुकाम धुन्चेको सरकारी भण्डारमा राहत थुप्रिए पनि त्यसभन्दा माथि लैजान हवाई बाहेक अर्को विकल्प नहुँदा प्रभावित ठाउँमा खाद्यान्न संकट पर्न सक्ने स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताउन थालेका छन्। निजामती विधेयक लोकसेवामा शीर्षकमा अर्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्छीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्छीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्छीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्री पन्नामा बेग थेक्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाण्डुबाट, रमेश कुमार पौडेलले चितौन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ़ हेटौडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबु खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। नारायणगढ़ हेटौडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौडाको राप्ती पुलबाट चितवन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुर भित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेताका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3.82 करोड़ हिनामिना, सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन बेतामोर, 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर, 21 करोड़को बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार, तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा 15 महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउबा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउबा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्न थापा तयार हुनुभएको हो। 14 महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो। गत आइतबार र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै बागमती राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
0: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको एक वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि, पाटपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अलिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूएले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 हाईस्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39,00,000 विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थी मध्ये करिब 3 विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएलको मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुनेछन्। यो सँगै शीर्ष 3 समीकरण पनि टुंगो लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 हुनेछ। यो खेल जितेमा पूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेस वारियर्सको संघ खेल्नेछ भने काठमाण्डु र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
1: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: महीना तीर्नु होस् सात महीना चलाउनु होस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5700 मा साथै क्यारो टीवी एप मा पाउनु होस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नु होस् कल गर्नु होस् 9709184147 शर्तहरु लागू हुने छन्
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब विपदमा सहकारीको भावनाको प्रसंग रसुवाको भोटिकोसीमा आएको बारीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन् आफ्नो घाँस काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन् विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्
15: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्
16: जोडेको दुई चार पैसा भयो त्यहाँ हामीले स्थायी बेलामा चाहिँ हालिदिन पाए राम्रो हुन्थ्यो भन्ने हाम्रो एउटा कुरो छलफल पनि भयो दाजुभाइसँग आफ्नो अलिअलि अनुसार चाहिँ हामीले अलिअलि पारिपिरेतीहरूलाई मुखमा परोस् भन्ने धारणाले चाहिँ हामीले अलिअलि सहयोग गर्यौं
15: चौतारा साँगा चौगडी नगरपालिका छ गिदाने गाउँका स्थानीयले गाउँमै रकम संकलन गरे कसैले 500 रूपियाँ दिए कसैले 1000 केहीले 5055 रूपियाँसम्म सहयोग गरे गाउँका 41 घरधुरीबाट जम्मा भएको 85725 रूपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो अर्का स्थानीय शेरबहादुर खत्री
17: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढ़ीमा अब बिचल्ली भयो देशै रोगो छ बाँच्नेको लागि मलमपट्टिको लागि हामी खुशी साथ छिरो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो
15: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढ़ी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन् गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक झ्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन् अर्का स्थानीय बलबहादुर खत्री
18: श्रम गर्ने खेती किसानी गर्ने पेन्सन खाने पनि छौं 41 जनाबाट हामीले 85725 रूपियाँ सिडो साथ मार्फत जम्मा गर्दैछौ
15: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन् सिन्धुपाल्चोको पाँच पोखरीमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54555 रूपियाँ सहयोग गरेका छन् मेलन्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15515 रूपियाँ जम्मा गरेका छन् चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18000 रूपियाँ कोषमा दिएका छन् कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली
19: हामीले कक्षा 10 आयोजनामा कक्षा 5-10 चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार उहाँहरूको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौँ यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला
15: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ बलेफी चौतारा साँगाचोगढी बारबिसे भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि बेपत्ता तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन विपद कोषबाट रकम छुट्याएका छन् दीपक खत्री CIN रेडियो सिन्धु सिन्धुपाल्चोक
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: भोटेकोसी बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू मृत्यु हुनेको संख्या 1369 पुग्यो अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा
0: 2165 पर्ने सिलिण्डर 4000 बिक्री गर्दै व्यापारी नारायणगढ़ हेटौँडा सड़क विस्तारको लागि ठेक्का आह्वान नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने
1: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार प्राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई
0: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने ईयूको तयारी दक्षिण कोरियामा विद्यालय हिंसाको दर बढ़दै
1: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमनसँग खेल्दै एनवेलमा आज लीग चरणको अन्तिम 3 खेल हुँदै
0: साझा खबर कन्तीमा कार्टुन हामीले आशिष खनाल माट सापले बनाउनु भएको खुत्रुकै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका मन्त्री सांसद लगायतका अरू सरकारवाला निकाय जसले एआईको तस्विर भिडियो हो या होइन भन्ने नजान्दा नबुझ्दा एआईले बनाएका तस्विर र भिडियोहरू पनि आधिकारिक साँची हो जसरी सार्वजनिक गर्ने क्रम बढ़िराखेको छ। हालैका दिनहरूमा केही भौतिक संरचना भोटिकोसी बाढ़ीपछि बनेको भनेर मन्त्रीहरूले नै सार्वजनिक गरेपछि त्यो भौतिक संरचना साँच्चीकै नबनेको एआईबाट तस्विर सार्वजनिक गरिएको बारेमा विभिन्न तथ्यहरू सार्वजनिक भए। खुल्ला ठाउँ छ, एउटा बेन्चमा दुईजना व्यक्तिहरू छन् र एकजनाको हातमा पत्रिका छ। शीर्षक छ गृहमन्त्रीले पोस्ट गरे पुलको एआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो एआईको विकास साह्रै सजिलो हुँदो रहेछ, बुझ्नुभयो? चित्त नबुझे डिलिट गर्दै भइगयो।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
20: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाको वडा स्तरीय भू उपयोग योजना तयारीका विषयमा छलफल। टीकापुरले पनि भू उपयोग योजना अनुसार जग्गा वर्गीकरण गर्दै। टीकापुरमा चोरीका घटना बढ्दै, चोरी गर्ने उद्देश्यले ब्लक नम्बर 6 मा 2 घरमा तोडफोड। आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मध्यम वर्षा हुने। र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले बनाए आभा हर्बल साबुन र मैनबत्ती। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकामा भू उपयोग योजना निर्माणका लागि पहिलो चरणमा छलफल शुरू भएको छ। पहिलो चरणमा वडा नम्बर 1 मा भएको छलफलमा भू उपयोग योजना कार्यान्वयनका लागि जग्गा वर्गीकरणका मापदण्ड र आधारका विषयमा छलफल थालिएको छ। यस्तो छलफल सबै वडामा आयोजना हुने भएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 को वडा स्तरीय भू उपयोग योजना तयार गर्न आवश्यक मापदण्ड र आधार निर्धारणका लागि वडा स्तरीय प्रारम्भिक छलफल भएको छ। सरकारले भू उपयोग योजना बिना जग्गाको कुनै पनि कारोबार गर्न नमिल्ने भनी कडाई गरेपछि जग्गा वर्गीकरणका मापदण्ड तयार गर्न सरकारवालाहरू बीच छलफल शुरू गरिएको वडाध्यक्ष मोहन लोहार विकले बताउनुभयो।
2: अहिले सरकारले यो भू उपयोग योजना जग्गाको वर्गीकरण नगरौं जेलसम्म जग्गाका कारोबारहरू गर्न नमिल्ने भनेर कडाई गरिसकेपछि हामीले द एसिया फाउन्डेशन साझेदारी गरेर शर्मा कन्सल्टेन्सी मार्फत यो कामले चाहिँ अगाडि बढाएका छौँ। आज हामी प्रारम्भिक छलफलमा छौँ। यो प्रत्येक वडामा चाहिँ यस्तै किसिमको सार्वजनिक सुनवाई र अन्तर्क्रिया कार्यक्रम हुनेछ। आजबाट हाम्रो वडाबाट शुरूआत गरेका छौँ।
1: वडाध्यक्ष विकले नेपाल सरकारको भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 अनुसार जग्गालाई 10 प्रकारमा वर्गीकरण गरेको तर टीकापुर नगरपालिकाले अहिलेसम्म वर्गीकरण नगरेकाले त्यसको वर्गीकरण गर्नुपर्ने बताउनुभयो।
2: टीकापुर नगरपालिकामा भू उपयोग योजना बनि सकेको अवस्था छैन, जग्गाको वर्गीकरण भएको अवस्था छैन। नेपाल सरकारको भू उपयोग ऐन 2076 र नियमावली 2079 अनुसार जग्गालाई 10 प्रकारमा वर्गीकरण गरेको छ। विशेष गरेर हामीले 10 प्रकारको जग्गामा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला ताल सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रहरू गरेर हामीले 10 प्रकारको जग्गाको वर्गीकरण गर्नुपर्नेछ।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 को आयोजनामा भएको छलफलमा राजनैतिक दलका प्रतिनिधि, मालपोट कार्यालयका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायत अन्य सरकारवालाहरूको सहभागिता रहेको थियो। छलफलमा सहभागी राजनैतिक दलका प्रतिनिधिहरू तथा सरकारवालाहरूले भू उपयोग योजना बनाउँदा जग्गा धनीलाई मर्का नपर्ने गरी योजना बनाउन सुझाव दिएका छन्।
3: त्यसैले हामीले बरु 50 मिटरलाई घटाएर 20 वा 25 वा 30 मिटर जति हामीले पिच बाटोसँग जोडिएको प्लटहरूलाई हामीले हिजो काटिएका त्यस्ता प्लटहरूलाई हामीले आवश्यक नै मान्नुपर्छ जस्तो लाग्छ।
4: 45 मिटरसम्म सबै चाहिँ जग्गा आउँछ भने 45 मिटरलाई नै मान्ने, अथवा त्योभन्दा बढी छ भने त्यसले चाहिँ 30 मिटरलाई मात्रै हामीले अगाडिको जग्गा मान्ने मूल्याङ्कन गरेर त्यसरी नै ब्याङ्क
5: कतिपय ठाउँमा जग्गा धनलाई मर्का पर्ने काम पनि यो वर्गीकरणले गर्दा भएको छ। त्यो भएर बाटोको स्ट्यान्डर्डको एरियामा चाहिँ बाटो भएको एरियामा यदि खेतीयोग्य जमिन छ भने पनि तर बाटो पिच भइसकेको छ भने त अगाडिको जग्गाको प्रयोजन त उसले बाटो बराबरको कट दिएको छ नि त, सरकारी मूल्य त्यो अनुसार कायम भएको हुन्छ। त्यो भएर त्यो जग्गाहरूलाई क्षेत्र नै पुरै कृषिमा राखिदिएर त्यो जग्गा मर्का मात्रै पार्न मिल्दैन, त्यो नगर्दा बेटर हुन्छ सुझाव है मैले।
1: यो प्रारम्भिक छलफल भएकाले यसपछि पनि जग्गा वर्गीकरणका विषयमा छलफल हुने भएको छ। वडा नम्बर 1 बाट शुरू भएको छलफल अन्य वडामा पनि गरिने र त्यसपछि फेरि पनि यसै गरी छलफल हुने जग्गा वर्गीकरणका काम गरिरहेको शर्मा कन्सल्टेन्सीका प्रतिनिधि दिपेन्द्र प्रसाद जैशीले जानकारी दिनुभयो।
6: अब चाहिँ यो कार्यक्रम फेरि हामी छलफलको लागि हामीले प्रत्येक वडामा गर्दैछौ, अन्तिममा फेरि सूचना निकालेर यसरी नै हामी अझै छलफल गर्छौ, यो जानकारी गराउन चाहन्छौ।
0: अब बाँकी खबर। नेपाल कपड़ा तथा सिलाई व्यवसाय संघ नगर कमिटी टीकापुरले रसुवा बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। बाढ़ी पीड़ितका लागि समितिले आफ्ना सदस्यहरूबाट 21,555 रूपियाँ सहयोग गरेको छ। समितिले सो रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेको डम्बर तिखातरले जानकारी दिनुभयो। नेपाल कपड़ा तथा सिलाई व्यवसाय संघ नगर कमिटी टीकापुरले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा मध्य प्रदेश लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कैलाली बहुमुखी क्याम्पसका विज्ञान संख्याका विद्यार्थीहरूले वनस्पति जन्य कच्चा पदार्थ प्रयोग गरी हर्बल साबुन र मैनबत्ती उत्पादन गरेका छन्। क्याम्पसको विज्ञान प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक कच्चा पदार्थ तयार गरी त्यसको प्रशोधन मार्फत साबुन र तथा मैनबत्ती उत्पादन गरिएको हो। क्याम्पसले विद्यार्थीहरूलाई प्रयोगशालामा सैद्धान्तिक ज्ञान र प्रयोगत्मक अभ्यासमा सीमित नराखी त्यसलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले यस्तो अभ्यास शुरू गरिएको जनाएको छ। उत्पादन प्रक्रियामा प्राध्यापकहरूको मार्ग निर्देशन तथा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहेको छ। विज्ञान संकायकी विभागीय प्रमुख उप प्राध्यापक डाक्टर रमादेवी जोशीका अनुसार साबुन तथा मैनबत्ती उत्पादनका लागि स्थानीय तथा वनस्पति जन्य स्रोतबाट कच्चा पदार्थ तयार गरिएको हो। क्याम्पसका प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक पदार्थ प्रशोधन गर्नुका साथै मेन्थाको तेल समेत उत्पादन गरी साबुनमा प्रयोग गरिएको उहाँले बताउनुभयो। विद्यार्थीहरूले उत्पादन गरेको साबुनको नाम आभा राखिएको छ। साबुनमा निम, एलोभेरा, लेमन ग्रास, मुल्तानी मिट्टी, भिटामिन ए, सी, ई र के, रिट्ठा सोबेस तथा सुगन्धका लागि प्रयोगशालामै तयार गरिएको मेन्थाको तेल प्रयोग गरिएको डाक्टर जोशीले जानकारी दिनुभयो। खोज खबरमा टीकापुर चोरीका घटना बढ्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
10: के बर्बर बर्बर कराइरहेछ? के भएको छ तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुरमा चोरीका घटना बढ़न थालेका छन्। टीकापुरमा घर मालिक नभएका घर तोड़फोड़ गर्ने चोरी गर्ने घटना दैनिक रूपमा बढ़दै गएका छन्। टीकापुरका विभिन्न ब्लकहरूमा घर तोड़फोड़ गरेर चोरी हुन थालेका छन्। थप खबर सहकर्मी रत्ना पूर्णमगरबाट।
1: केही दिन अघि ब्लक नम्बर 6 दुईवटा घर तोड़फोड़ गरेर चोरीको प्रयास भएका छन्। ब्लक नम्बर 6 स्थित हेमराज गेवाली र कल्याण दाहालको घर तोड़फोड़ भएको छ। चोरीका लागि आएकाहरूले घरका ढोका दराज लगायतका सामानहरू तोड़फोड़ गर्नुका साथै सामान छरपस्त पारेको हेमराज गेवालीका भाइ यज्ञ प्रसाद गेवालीले जानकारी दिनुभयो।
2: केही दिन यता त लगभग यो दिनहुँ जस्तो चोरी भइरहेको छ। हाम्रो 6 नम्बर 7 नम्बर ब्लकमा त मेरो आफ्नो गाई भाउजू हुनुहुन्छ। उहाँहरू अब काम विशेषले काठमाडौँतिर जानुभएको छ। अहिले घर त खाली नै थियो, तारा लगाएर गरेको। यो घरको बााउन्ड्रीबाट भन्दा पनि अर्काको घरमा, त्योभन्दा हाम्रो दाईको घरको पश्चिमपट्टि घरमा बााउन्ड्री हामफाल र अनि फेरि तिनीबाट अझ यो घरमा दाईको घरमा फेरि हामफाल र आएर अगाडिपट्टि बरन्डामा आएर मूल ढोकाको ताला तोडेको देखिन्छ। त्यसपछि फेरि भित्र गएर दाजुको आफ्नो कोठाको र फेरि छोरा बुहारीको अर्को कोठाको ताला तोडेको देखिन्छ। दुईटै कोठाको पुरै दराजहरू भयो, त्यो लकरहरू भए, ती दराज पलङसँग जोडिएका ती अरू पनि ड्रहरू थिए, तिनीहरू सबै तानेर त्यसभित्र भएका सबै सामानहरू, तिनीहरू कतिपय कस्मेटिकका सामान थिए, कतिपय अब रुपियाँ पैसा राखेका सामान होला, लकरहरू थिए होला, अरू दिन लत्ता कपडाहरू राखेको होला, ती सबै तानेर पुरै दाई हालेर फाले छ।
1: कामको सिलसिलामा घर बाहिर रहेको मौका पारी सुनचादी तथा नगद चोर्ने उद्देश्यले आएका चोरले नगद लगायतका केही सामग्री लगे पनि घरका अन्य सरसामान भने नलगेको उहाँको भनाइ छ।
2: यिनीहरूले सुन पैसा मेन टार्गेट यिनले त्यो बनाएर आएको देखिन्छ। किन भन्दाखेरि त्यहाँनिर अस्ति भर्खरै कल्याण दाहाल सरको घरमा पनि चोरी भएको देखिन्छ। त्यहाँ त तिनीहरू ल्यापटप पनि लगाएका छैनन्, दुई तिनवटा मोबाइल, साना मोबाइल, ठुला मोबाइल पनि थिए, त्यो पनि लगाएका छैनन्। किन भनेपछि अब त्यो बेच्न पनि नबन्ने, यिनीहरू चलाउन पनि आफूले कसरी चलाउने त्यो ट्र्याक हुने भयो, डर हुने भयो, थानामा जाने केस गरेपछि। त्यही भएर यिनीहरू त्यो सामानहरू लैजाँदो रहेछन्। तिनीहरूको चोरीको प्रकृति हेर्दाखेरि लत्ता कपडा अरू कस्मेटिक सामानहरू अथवा जिन्सी सामानहरू भन्दा पनि यिनीहरू रुपियाँ नगद पैसा र सुन चाँदीको मेन यिनको टार्गेट रहेछ चोर्ने भन्ने लाग्छ।
1: टोलमा चोरीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन्। स्थानीय मैसरा टमट्टा चोरीका कारणले त्रास बढ़ाइएकाले प्रहरीले गस्ती बढ़ाउनुका साथै सुरक्षा दिनुपर्ने माग गर्नुहुन्छ।
3: ए हाम्रो 6 नम्बर बस्दै एउटा धेरै चोरी चोरी हुन लाग्यो। हामीको नम्बर सुरक्षा चाहियो। यतामा धेरै डर लाग्दो लाग्यो। राति आफ्नो सुत्ने पनि सकिँदैन। आम्ना नाना केराकेटी सबैतिर हुन्छ। हामी पनि पुलिसले पनि धेरै यहाँ 6 नम्बरमा चक्र हर्नु पर्यो, यहाँ बस्ती पनि बनाउनु पर्यो। हामीलाई धेरै डर लागेको छ। यतातिर ठाउँ ठाउँ ठाउँ घटना भए यति आउँदै हिँड पछि अब यस्तो घटना नहो। पुलिसले पनि हाम्रो यो 6 नम्बरमा राति राति चक्कर मारिकन हिँडेको पनि सुरक्षा राख्नु पर्यो।
1: अधिकांश घरमा महिला र बालबच्चा मात्र बस्छन्। स्थानीय ईश्वरी स्वर्णकार दैनिक चोरीका घटना हुन थालेकाले तनाव बढेको बताउनुहुन्छ।
4: तनाव त डर लाग्छ नि अब होइन, कहिले आइमाई केटी मात्रै हुन्छन्, कहिले रात बिरातमा भने बच्चा बच्ची उसँग हुन्छौ, घरै फर्न थाले, अब मान्छे नभए घरै फर्न थाले, मान्छे भए भने त कहिले राति माएर मारिदिन्छ भने डर लाग्छ नि त। त्यसो सुरक्षा छैन कि हाम्रो टोलमा, यस्तो गस्ती सस्ती हिँडिन पाए रातिमा अलि राम्रो हुन्थ्यो, त्यस्तो छैन। अब डर त किन डर लाग्दैन, डर त लागेको छ। हिजो अस्ति त्यहाँ कल्याण सरको घर फोर्ने, हिजो यहाँ देखिम, यहाँ पनि देख्ने थियौँ यो घरको आइमाईले, यिनको घरतिरबाट ढोका खुल्ला रहेछ। अनि आज आन्टीको घर ढोका किन खुल्ला छ भन्यो भन्दाखेरि अगाडिबाट हेरेर ताला काटेर फालेका रहेछन्। पछि पुलिस पनि आउनुभयो के हो, पुलिसले हेर्नुभयो अनि सरले ससुर बुहारीले नै हेर्नुभयो, दराजहरू पुरा फोरिया छ, सामान त केही लगाएको छैन के हो भन्न भन्नुहुन्थ्यो। थाहा छैन, यही एउटै मोहरामा त्यही डर लाग्छ। अब हाम्रो टोलमा रातमा गस्ती हिँड्न पाएखेरि डर लाग्छ।
1: स्थानीय गायत्री गेवाली घरमा चोरीका घटना हुन थालेकाले समस्या बढेको, अभिभावक घर बाहिर जाँदा डर बढेकाले सुरक्षा चाहिएको बताउनुभयो।
5: हामीलाई सुरक्षा चाहियो, हामीलाई हाम्रो घर नजिकमा दिनकै हाम्रो यो चोरी हुन लायो, घर फुटाल्न लाए सबै, हाम्रो अगाडि नरघटै नरघट छ, आएर चोरेर पनि यही नरघटभित्र हाम्रो पसन लाग्यो। हामी त धेरै दुखी छौँ, के गर्ने, हामीलाई त न दिन बस्न न रात बस्न पनि हामी नसक्ने भयौँ। हामीलाई गार्जेनहरू कहिले बाहिर गयो भने हामीलाई ठुलो डर, हामीलाई शान्ति सुरक्षा पाउनु पर्यो।
1: अर्की महिला मीना गेवाली पनि चोरीका घटना बढेपछि ब्लक नम्बर 6 र 7 गस्ती बढ़ाउनु पर्ने माग गर्नुहुन्छ।
6: हाम्रो यतातिर धेरै चोरी हुन थाल्यो, मेरो घरनिर मेरो काइला अंकलको घर पनि सारा तोडफोड भइया छ। अब हामीलाई सुरक्षा चाहियो, घरमा गार्जेनहरू कोही पनि छैनन्। अब हाम्रो 6 नम्बर 7 नम्बरमा अलि गस्ती कडा गर्नु पर्यो।
1: इलाका प्रहरी कार्यालय टिकापुरले घर तोडफोड भएका घटनामा संलग्नको खोजी र अनुसन्धान भइरहेको बताएको छ।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1:15 बजे बस्ने कार्यक्रम छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सौडिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्जियत पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले एसियाली विधायकीको संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। यसै गरी बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष 2080-81 र 81-82 आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421474।

0: कबू कापी रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज कहा कना हो बाबा के ओस्ट बाटिन गतिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई राहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से ना नाम
0: था कहाँ से लन बहु तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनंद झोला दस कटरस बाटिन ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: दाजु हेर्नुस् न भाउजूलाई बिरामले च्याप्दै गइराख्या छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
4: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक
5: सत्कार मेडिकल सेवा का खास सेवाहरू ओपीडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात प्रयोगशाला सेवा ईसीजी सेवा मेडिकल सेवा ईएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98484-27359
6: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भनेदेखि सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
13: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न भएको छ मानवीय सेवाको भावना सहित आयोजित कार्यक्रममा 16 महिला र 34 पुरूष गरी कुल 50 जनाले रक्तदान गरेका छन् रक्तदान कार्यक्रममा 8 जनाले जीवनमै पहिलो पटक रक्तदान गरेका थिए रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्दै सामाजिक सेवामा योगदान पुगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको देखिएको थियो खोज खबरमा अब पालो जनआवाजको सामुदायिक विद्यालयमा शैक्षिक विकासको धेरै चर्चा हुने गर्छ आजको जनआवाजमा हामीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि के गर्न आवश्यक छ भनी केही नागरिकलाई सोधेका
14: छौँ बच्चाहरू नराम्रै छन् अब घरका मान्छे पनि सम्झाउँदा मान्दैन यही जमानाका मोबाइलले गर्दा के गर्ने हो राम्रो सुधार आउनु पाए राम्रो हुन्थ्यो बच्चाहरूलाई राम्रो भविष्य हो राम्रो हो पढाइ लेखाइमा अनि ध्यान दिने सरहरू गार्जेनहरू सबैले मिलेर गर्ने त हो त एउटाको कसैको लाग्दैन
15: समराम थारू जानकी आठ भगरैया सबको जना राघव राख सबको जहाँ मालो करबी कसी के

यो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिकाको वडा स्तरीय भू उपयोग योजना तयारीका विषयमा छलफल, टीकापुरले पनि भू उपयोग योजना अनुसार जग्गा वर्गीकरण गर्दै। टीकापुरमा चोरीका घटना बढ्दै, चोरी गर्ने उद्देश्यले ब्लक नम्बर 6 दुई घरमा तोडफोड। आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मध्यम वर्षा हुने। र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले बनाए आवा हर्बल साबुन र मैनबत्ती। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: छिछि, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
6: दाई बेड्ड भूख लाग्छ, खाजा बाँकी नै। ए काकी फे आइल बाटी, राम राम काकी।
7: राम राम हो नानी, मजा बाटो ऐसन ले छाइट भारी हो स्याकल बाजे। आप भलि भुवास कर दिए परल है, समय में भुवास कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पर्ना।
8: आ दिदी फे ऊ बेला आपन कटरा पढ़ना इच्छा रह, छुट्टी में भुआस कर देख मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरे नीच हटू दीदी। मई चाहे बाल विवाह कर नीच हटू, ई बाल विवाह निकरण दीदी।
9: शारीरिक मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से दाई वो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकत, ऊ हिंसा के शिकार बन सकत। वही विद्यालय छोड़ पड़ना बाध्यता हुई सकती, ऊ रोजगार फिर नहीं पाए, ओ गरीबी में बांच बाध्य हुई पड़थिन। नेपाल के कानून अनुसार 20 नहीं पुगे भुआस कराई नहीं हुई, असिन करैल से 3 सम कैद ओ 30,000 सम जरिवाना हुई सकत, ओ असिन भुआस कानूनी मान्यता।
5: टिकापुर नगरपालिका वडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश।
10: जय भोले बम बम भोले।
11: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर

0: अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेज नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
5: विवाह
6: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोताबिनी नमस्कार, सामुदायिक रेडियो टीका प्रो एफएमको प्रभाती बस्ती आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 25 गते बिहिबार, तदनुसार अक्टोबर सेप्टेम्बर 10 तारीक सन् 2026। यो परिस्थितिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि हातमा आएको काम समयमै सकिनेछ, जिम्मेवारी सम्हाल्दा आत्मविश्वास बढ्नेछ। वृष राशि हुनेहरूको लागि घरको वातावरण शान्त रहनेछ, नयाँ कामको प्रस्ताव आउन सक्छ। मिथुन राशि हुनेहरूको लागि महत्वपूर्ण सूचना समयमै हात पर्नेछ, व्यवसायमा ग्राहकको माग बढ्न सक्छ। कर्कटराशि हुनेहरूको लागि आफ्नै योजनामा अघि बढ़ने परिस्थिति बन्नेछ, आमदानीको बाटो केही सहज हुनेछ। सिंहराशि हुनेहरूको लागि निर्णय गर्ने जिम्मेवारी तपाईँको काँधमा आउला, आफ्नो अनुभवले काम सम्हाल्न सहयोग गर्नेछ। कन्याराशि हुनेहरूको लागि खर्चको हिसाब राख्दा बचत जोगिनेछ, अध्ययनमा रुचि थपिनेछ। तुलाराशि हुनेहरूको लागि नयाँ भेटले उपयोगी सम्बन्ध बनाउनेछ, बोलिएको कुरा भन्दा काममा ध्यान दिनुहोला। वृश्चिक राशि हुनेहरूको लागि धन सम्बन्धी विषयले ध्यान दिनेछ, बैंकिङ वा कारोबार गर्दा प्रमाण सुरक्षित रहनेछ। धनुराशि हुनेहरूको लागि नयाँ स्थानबाट काम लाग्ने जानकारी प्राप्त हुनेछ, व्यापारमा ग्राहकको प्रतिक्रिया महत्वपूर्ण बन्नेछ। मकर राशि हुनेहरूको लागि आफ्नो दक्षता प्रयोग गर्ने मौका मिल्नेछ, पुरानो बोझबाट केही राहत पाइनेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ कुरा बुझ्ने उत्सुकता बढ्नेछ, प्राविधिक काममा राम्रो पकड देखिनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि अनुभवी व्यक्तिको भेटले बाटो स्पष्ट पार्नेछ, आवश्यक खर्च बारे सही निर्णय लिन सकिनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गाना।

स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। अवस्त आजलाई आजको दिन यति नै। भोलि बिहान आज झै विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार। तपाईको आजको दिन

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
5: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915608770 वा वडा अध्यक्षको फोन नम्बर 9844404598 सम्पर्क गरौं।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टिकापुर कैलाली।
7: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
8: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
7: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
8: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
7: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
8: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
7: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
8: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाउँ।
7: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
9: विश्वास र रोजाई अब एउटै ठाउँमा।
8: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848431।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
3: सिद्धार्थ चोक टिकापुर कैलाली सञ्चालक दुर्बा सुनार।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी कर्णाली नदी कटानले हुने क्षति कम गर्न पालिकाले गरेका प्रयासबारे जानकारी, रसुवा बाढ़ीका कारण प्रभावित भएका टिकापुरका नागरिकका परिवारलाई मनोसामाजिक सेवा र डीएनए परीक्षणका लागि नमूना संकलन थालिएको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिका नगर विपद व्यवस्थापन समितिको बैठकले कर्णाली नदीमा अस्थायी तटबन्ध निर्माणका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। भदौ 20 गतेदेखि निरन्तर भइरहेको वर्षाले कर्णाली नदीको बहाव बढ़दै गएकाले नदीले तीव्र कटान गरी बस्ती नै उच्च जोखिममा रहेकाले तत्काल अस्थायी तटबन्ध निर्माणका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको हो। थप खबर रत्नापुर मगरबाट।
1: टिकापुर नगरपालिकाको वडा नम्बर 5 बढ़ी जोखिममा छ। वडामा रहेका विपदको अवस्थाबारे जानकारी दिँदै वडा अध्यक्ष बलवीर थारू,
2: टिकापुर नगरपालिका नम्बर 5 कर्णाली तटीय क्षेत्रमा भएको भूगोल भएको क्षेत्र हो र विगत वर्षदेखि वार्ड नम्बर 5 प्रत्येक वर्ष कर्णाली नदीले खास गरी 5 नम्बरलाई कटान डुबान त्यो सँगसँगै जंगली जानवरको पनि समस्या भएको अवस्था छ र टिकापुर नगरपालिका अब 5 नम्बर भन्नुपर्दा एक किसिमले जंगलको हिसाबले र एउटा ऐतिहासिक ठाउँ पनि 5 नम्बर हो र त्यो सँगसँगै एउटा सम्भावनाको क्षेत्र पनि हो र त्यो सँगसँगै अर्को कुरा अब एकदमै जोखिम पनि छ विपदको हिसाबले। त्यसकारण प्रत्येक वर्ष जुन जसरी अब बाढ़ीको समस्या भइरहेको अवस्था छ र यस वर्ष पनि हामी त्यो नदी कटानको सम्भावना एकदमै बढ़िरहेको अवस्था छ र त्यसको लागि अब हामी प्रत्येक वर्ष पनि सम्बन्धित निकायमा पहल गरिरहेको अवस्था छ र त्यो सँगसँगै यस वर्ष पनि हामी जस्तै अब टिकापुर नगरपालिकाको हाम्रो त्यो पार्क क्षेत्रमा पनि कटान भइरहेको अवस्था छ। त्यसको लागि म वडा स्तरबाट पालिका स्तरबाट र रानीजमरा कुलरे सिंचाई आयोजना मार्फत हामीले बारम्बार त्यसको लागि कटान रोकथामको लागि पहल गरिरहेको अवस्था छ र त्यो ठाउँको लागि रानीजमरा पनि अग्रसरता लिएर टेन्डर गरेको अवस्था थियो र बीचमा ठेकेदारको अलिकति फ्युलको इन्धनको मूल्य बढ़िसकेपछि ठेकेदारले काम गर्न छोड्यो र त्यसपछि फेरि पनि हामीले त्यो ठाउँमा ठेकेदारले काम गर्न छोडिसकेपछि रानीजमरासँग समन्वय गरेर असारको महिनामा जुन कटान भइरहेको ठाउँ छ 50 मिटर र त्यसपछि 30 मिटर त्यसको लागि रानीजमरासँग समन्वय गरेर फेरि बोल्डर हाल्नको लागि हामीले प्रयास गर्यौं र त्यो थोरै बोल्डर हामी टिकापुर नगरपालिकामा बोल्डर नपाइसकेपछि लग्गी चुवा नगरपालिकासँग समन्वय गर्नुपर्ने हुन्छ। त्यहाँ पनि समस्या भइसकेपछि अहिले तत्काल रोकिएको अवस्था छ, बोल्डर हाल्न सकिरहेको अवस्था छैन र फेरि पनि लम्की नगरपालिकासँग हामीले समन्वय गर्यौं र सायद सम्भवतः अब केही दिनभित्र त्यो ठाउँमा अब हाल्ने प्रयास भइरहेको छ र त्यो सँगसँगै हाम्रो टिकापुर नगरपालिका हामीले वर्षेनी जुन किसिमको जंगली जानवरको आतंक पनि भइरहेको अवस्था छ त्यो विगत अब जस्तै अस्ति भर्खरै हामी हात्तीको आतंक त्यो सँगसँगै बाघको आतंक बाघ र चितुवाको र त्यो सँगै जंगली जनावर अन्य बाँदर भयो त्यसपछि बँदेलहरू भयो यी विभिन्न जंगली जनावरहरूको पनि आतंक भएको छ र त्यो सँगसँगै त्यो ठाउँमा र त्यसको लागि पनि हामीले डिभिजन वन कार्यालय इलाका वन कार्यालय नगरपालिका निकुञ्जसँग पनि समन्वय गरिरहेको अवस्था छ र यसको लागि हामी वडादेखि त्यसपछि पालिका र सम्बन्धित निकायमा पनि हामीले सक्दो प्रयास गरिरहेको अवस्था हो। त्यसकारण हामी अब जे जस्तो अवस्थामा भए पनि हामीले आफ्नो ठाउँ बचाउनको लागि आफ्नो ठाउँ सुरक्षित राख्नको लागि हामी सबैले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने लाग्छ। त्यो ठाउँमा अब कटान अस्ति भर्खर मात्र होइन कि यो भन्दा अगाडि पनि त्यो कटान भइरहेको अवस्था थियो र त्यो ठाउँमा टेन्डर रानीजमराले लगाइसकेपछि अब थोरै अब त्यो काम सम्पन्न भएको छैन र त्यसपछि त्यो ठाउँमा चाहिँ अब जोखिम चाहिँ छ। जोखिम चाहिँ किनभने त्यो अब यो भन्दा अगाडि सामान्य किसिमको ड्याम थियो भने अहिले बगाइरहेको अवस्था हो र अहिले तत्काल अस्ति 8.9 मिटर पुग्दासम्म त्यो ठाउँमा पनि एकदमै खतराको अवस्था थियो र सम्भवतः त्यो पानी घटेको अवस्थाले गर्दा अहिले थोरै राहत भएको अवस्था हो। यदि त्यो ठाउँमा हाम्रो पार्क भन्दा माथि थोरै भैरवनाथ मन्दिरको नजिक यदि कर्णाली नदीले कटान गरेर यदि कर्णाली नदी फुट्यो भने वार्ड नम्बर 5 सम्पूर्ण लगभग केही भाग मात्रै बच्छ। तपाईँको नुक्लीपुर बंगलापुर हुँदै झन्झटपुर मनिकापुर हुँदै कर्मी डाँडा साईपुर सिमरेनीदेखि वार्ड नम्बर 6, 7, 8 बस्ती एकदमै उच्च जोखिममा छ र त्यो सँगसँगै अब हामीले सम्भवतः प्रत्येक गाउँलाई एकदमै सूचित गराइरहेको अवस्था छ। हामी समय समयमा त्यो ठाउँमा पनि हामी नियमित अनुगमन पनि गरिरहेको अवस्था हो र के छ त्यो ठाउँको अवस्था र वर्गहर मार्फत हामीले चिराकीहरूलाई पनि र सम्बन्धित गाउँटोलका अगुवाहरूलाई पनि हामीले जानकारी गराउँदैछौँ यो ठाउँमा यस्तो छ यसको लागि तपाईँहरू पनि अलिकति सचेत हुनुहोला भन्ने किसिमको हामी जानकारी गराइरहेको अवस्था छ। कटान यदि जुन भइरहेको ठाउँ छ त्यो ठाउँमा यदि समयमा नियन्त्रण भएन भने जुन एउटा टिकापुरको पहिचान ऐतिहासिक धरोहर टिकापुर पार्क सब जुन छ त्यो निश्चय पनि एउटा खण्डहरूको अवस्थामा जान्छ र बगरको अवस्था पनि सिर्जना होला भन्न सक्ने अवस्था छ। त्यसकारण समयमा सबैजना त्यतातिर ध्यान दिनुपर्ने आवश्यक छ।
1: कर्णाली नदी कटानका कारण टिकापुर नगरपालिका वडा नम्बर 5 पार्कको पिकनिक स्पोटदेखि 500 मिटर उत्तरतर्फ कटान भइरहेको छ। नदी कटानका कारण टिकापुर पार्क वडा नम्बर 5, 6, 7 र 8 का बस्ती तथा समुदाय जोखिममा रहेका छन्। जसको नियन्त्रणका लागि रानी जमरा कोलरिया सिंचाई आयोजना टिकापुरलाई बोल्डर राखेर तटबन्ध निर्माणका लागि अनुरोध गर्ने निर्णय भएको छ। त्यसका साथै टिकापुर नगरपालिका वडा नम्बर 8 श्रीलंका तथा टोली गाउँमा कटानको उच्च जोखिम छ। त्यसका लागि कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर बर्दियालाई 200 मिटर क्षेत्रमा बोल्डर राखेर तटबन्धका लागि अनुरोध गर्ने निर्णय भएको छ। वडा नम्बर 8 विपदको अवस्थाबारे जानकारी दिँदै वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला,
3: टिकापुर नगरपालिका समग्र रूपमा कर्णाली तटीय क्षेत्रमा अवस्थित भएको कारणले गर्दा समग्र टिकापुर नै जोखिममा छ। पछिल्लो दिनमा नदी नियन्त्रणको काम चाहिँ अलिक व्यवस्थित पनि भइरहने नभएको अवस्था छ। त्यसैले अब राज्यको पनि ध्यान त्यति जान सकेको छैन यतातिर। फेरि सबैभन्दा ठूलो जोखिम नदी पनि हो। राज्यले अलिक बढी भन्दा बढी बजेट चाहिँ यो क्षेत्रमा नदी नियन्त्रणकै लागि छुट्याउनु पर्छ भन्ने मेरो आफ्नो व्यक्तिगत बुझाइ छ। र यहाँको जनताको पनि आवाज के हो भने भूगोल बच्यो भने नदी नियन्त्रण भयो भने हामीलाई अरू केही विकास चाहिएको छैन। अहिले हाम्रो भूगोल बचाइदिनु हाम्रो गाछपास बस्नु पर्यो भन्ने जनताको चासो छ। अब यसै सन्दर्भमा टिकापुरको 8 वडा त विगत लामो समयदेखि हिजो तपाईँको गाविसको संरचना हुँदा साबिक धनसिंहपुर हुँदादेखि नै बाढ़ीको चपेटामा परेको वडा हो र साबिक धनसिंहपुर गाविसको तपाईँको 2 वडा 9 वडाको त कुनै भूगोलै बाँकी छैन। सबै नदीको भागमा नदी हिँडिरहेछ त्यो भाग। अब 1 वडाको कुरा गर्नुहुन्छ भने 1 वडालाई पनि 2 टुक्रामा विभाजन गरेको छ र 1 वडाको बीच भूगोलबाट तपाईँको नदी अहिले धार चेन्ज गरेर बगेको कुरा सबै कुरा सबैलाई सर्वविदितै साबिकको धनसिंह गाविसको 1 वडा र अहिले पनि हामी वर्षायाममा छौं। वर्षायामको यो परिस्थितिमा जोखिम मोलिराखेका छौं भनौं। अस्तिको पानीको बाह बढ्दा पनि भनौं न भदौको तपाईँको 21 गतिको पानीले बस्तीमा पानी छिर्ने छिर्ने खालको वातावरण भइसकेको थियो। त्यसैले अब नदीको सतह बढ्यो भने अस्ति त तपाईँको 9 पनि पुगेको थिएन, 10 पुग्यो भने 10 माथि जान थाल्यो भने बस्तीमा पानी जलमग्न भइहाल्छ 8 वडामा। र मुख्य जोखिमै हाम्रो त्यताको बाढ़ी नै हो। विगत लामो इतिहासदेखि नै बाढ़ीले सताइरहेको हुनाले कर्णाली नदी नियन्त्रणको व्यवस्थापन राम्रो नहुन सकेका कारणले हामीले झेलेका बाढ़ीहरू हाम्रो सम्झनामा अझै अब यो अहिले त हामी भदौमै छौं। असोज महिना पूर्ण रूपमा हाम्रो लागि तपाईँको जोखिमको महिनाको रूपमा हामी लिन्छौं। किन भन्दा 66 बाढ़ी तपाईँको दोस्रो बाढ़ी असोजको 22 गते आएको, त्यसै गरी 78 जुन भीषण बाढ़ी आयो तपाईँको चिसापानीमा झण्डै 14 पुगेको थियो पानीको सतह। त्यति बेलाको बाढ़ीले त अब टिकापुर समग्र डुबाएको थियो। त्यो बाढ़ीको बेलामा अझ ठूलो नुकसानी भएको थियो, किसानको धान पाकेको थियो। कार्तिकको 2 गते थिए, दशैं मनाइसकेका थिए जनताले। कार्तिकको 2 गते धान काटेर कुन्याहरू लगाएका थिए, धान थुपारेको थियो भनौ न, सबै धानहरू समेत तपाईँको सबै बगाएर लगेको स्थिति थियो। एकदम जर्जर अवस्था, एकदम दुःखदायी अवस्था थियो। यो परिस्थितिमा 8 वडा मैले भन्न खोजेको के हो भने असोज महिनासम्म पनि हामी असोजको अन्तिम जाँदा पनि हामी ढुक्क बस्ने स्थिति छैन, टिकापुर नगरपालिका ढुक्क बस्ने स्थितिमा छैन। अब हामी र अब अन्य प्रकोपको दृष्टिकोणले त अब तपाईँको धेरै प्रकोपहरू हुन्छन्। अब भूकम्प आउला, हावाहुरी आउला, तपाईँको के अरे खडेरी पर्छ, शीतलहर पर्छ, अब प्रकोपहरू त छन्, धेरै छन्। र मुख्य जोखिमको रूपमा प्रकोप बाढ़ी नै भएको हुनाले टिकापुर नगरपालिका अलिक गम्भीर रूपमा अब यहाँको सबै क्षेत्रहरू, सर्वोदय राजनीति क्षेत्रहरू, सरकार राख्ने अरू संघ संस्थाहरू, अब स्थानीय सरकार आफैमा जिम्मेवार सरकार हो र त्यसैसँग साथै अब हामीले फेरि अवेरनेस गर्ने, सजग बनाउने हाम्रो काम हो। धेरै अब स्थानीय सरकारले ठूलो संरचनामा पैसा खर्च गरेर तटबन्ध निर्माण गर्ने सक्ने बजेट साधन स्रोत हुँदैन। त्यो खास गरी रानी जमरा कोलरिया सिंचाई आयोजना हाम्रो यहाँ गौरव राष्ट्रिय गौरवको प्रोजेक्ट भएको कारणले गर्दा संघीय सरकारले त्यसलाई हेर्छ। संघीय सरकारले तपाईँको कार्यान्वयनको पाटोलाई बनाउन निर्देशनमा रानी जमरा कोलरिया सिंचाई आयोजना सञ्चालनमा हुन्छ। त्यसैले संघीय सरकारको मुख्य दायित्व हुन्छ नदी नियन्त्रणको लागि भन्ने हाम्रो बुझाइ हो। त्यसैले अब टिकापुर क्षेत्र जोखिममा छ, संघीय सरकारको ध्यान जाओस्। यहाँ बढी भन्दा बढी तपाईँको कमसे कम नदी नियन्त्रणलाई प्रमुख एजेण्डाको रूपमा संघीय सरकारले बुझिदियोस् भन्ने हाम्रो चाहना छ। खास गरी अहिले
1: नदी कटानका कारण बेदबासको जंगल रहेको शक्ति कर्णाली सामुदायिक वन जोखिममा पर्दै गएको छ। यसबारे जानकारी दिँदै वडा अध्यक्ष यज्ञ प्रसाद न्यूपानी।
4: वर्षातको समयमा कर्णालीको तटीय क्षेत्र अन्तर्गत सत्य कर्णाली सामुदायिक वन क्षेत्र नेपालकै तपाईँको नमुना वन हो। त्यो विद्युत उत्पादन गर्ने वन अहिले एकदम जोखिममा परेको छ। विगत 3-4 वर्षदेखि नै त्यहाँको तटबन्ध फुटेर अहिले वन क्षेत्रलाई धेरै कटान गरेको छ भने मोहना पथरिया नदीले पनि तपाईँको चाहिँ वैदिका केही बस्तीहरूलाई प्रभावित पार्छ। तर विशेष गरेर हामी अहिले पुराना बनेका तटबन्धहरूमा पनि मर्मत कार्य गर्ने एकदम जरुरी छ। धेरै भत्किसकेका स्थिति पनि छन्। सबभन्दा बढी सत्य कर्णाली सामुदायिक वनको क्षेत्र जो असाध्य उच्च जोखिममा छ, त्यतातिर राज्यको ध्यान आकर्षण हामीले पटक पटक मन्त्री परिषददेखि लिएर तपाईँको प्रधानमन्त्रीदेखि ऊर्जा मन्त्री हरेक ठाउँमा हामीले त्यसको पहल कदमी गर्यौं, तर पनि राज्यको नजर त्यहाँ पुग्न सकेको छैन। यदि त्यो क्षेत्रमा व्यवस्थित तटबन्ध फेरि हुन सकेन भने तपाईँको टिकापुर नगरपालिकाको वाडा नम्बर 8 को अधिकांश भूभाग एकदमै जोखिममा छ। त्यो क्षेत्रबाट नदी फुट्ने सम्भावना एकदम प्रबल छ। अहिले त नदी पानीको स्थिति धेरै बढेको अवस्था नभए हुनाले पनि केही बचेको छ, नत्र भने तपाईँको चाहिँ 11-12 पोइन्ट पानी चिसा पानीको मापदण्डमा यदि जाने हो भने त्यो क्षेत्र असाध्य जोखिममा रहेको कुरा सम्पूर्ण नगरवासीलाई अर्थात राजनीतिक दल सबैलाई चाहिँ म सरकारहरूलाई सबैलाई चाहिँ यो अनुरोध गर्न चाहन्छु र राज्यको निकायलाई पनि केन्द्रीय सरकार तपाईँको चाहिँ प्रदेश सरकारलाई पनि म एकदमै अनुरोध गर्न चाहन्छु। त्यो क्षेत्र असाध्य जोखिममा छ भनेर हामी पटक पटक डेलिगेसन काठमाडौँ पनि गयौं। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि हामीले भेट्यौं, ऊर्जा मन्त्री शक्ति बस्नेतलाई पनि हामीले भेट्यौं र लगायत विभाग चाहिँ सिंचाईसँग सम्बन्धित विभागहरू नदी नियन्त्रण कार्यालय राजापुरलाई हामीले पटक पटक जानकारी गराएका छौं कि यो क्षेत्र जोखिममा छ, राज्यले बजेटको व्यवस्थापन गरेर त्यो क्षेत्रलाई चाहिँ जोखिमबाट बचाउनु पर्छ भन्ने कुरा हामीले धेरै पटक चाहिँ पहल गरेका छौं। नगरको बजेटले त्यो सम्भावना छैन, यो म त भन्नुपर्दा प्रदेशको बजेटले पनि त्यसलाई त्यति सम्भावना देखिँदैन। यसका लागि संघीय सरकारकै नै ध्यान आकर्षण हुनुपर्छ भन्ने मलाई लाग्छ। अहिलेको सरकारको यस क्षेत्रका माननीय कोमल ज्ञानले पनि पहिलो प्राथमिकतामा मेरो कर्णालीको नदी तटबन्धलाई तपाईँको तटीय क्षेत्रको तटबन्धलाई व्यवस्थित गर्ने मेरो एक नम्बरको चाहिँ माग हुनेछ भन्ने कुरा उहाँले सार्वजनिक रूपमा निर्वाचनका बखत लगायत निर्वाचित भएर आइसकेपछि पनि यहाँका जनताहरूलाई आश्वासित पार्नुभयो। तर अहिले हामी बजेटको कुनै त्यस्तो सन्देश पाएका छैनौँ, कुनै सूचना पाएका छैनौँ कि त्यो क्षेत्रमा बजेट छुटिएको छ, व्यवस्थित तटबन्ध बल्ला भन्ने खालको हामीले अहिलेसम्म यो सरकार संघीय सरकारले पनि त्यस्तो खालको आश्वासन लगायत बजेटमा कुनै त्यस्तो हामीले देखेका छैनौँ र हामी असाध्यै चिन्तित छौँ। यदि राज्यले त्यो क्षेत्र हेर्न सकेन भने एउटा इतिहास बोकेको सामुदायिक वन, तपाईँको नेपालमै सबभन्दा बढी पानी विद्युत उत्पादन गर्ने सामुदायिक वन लगायत टिकापुरको वार्ड नम्बर 7 र 8 एकदमै उच्च जोखिममा रहेको कुरा म जानकारी गराउन चाहन्छु। विपद धेरै प्रकारका हुन्छन्। तपाईँको चाहिँ अब अहिले तत्काल हुने विपद भनेको विशेष गरेर बाढी, यदि बाढी हामीले पानीको मात्रा बढेको खण्डमा बाढी आयो भने क्षेत्रगत डुबान हुने, त्यसपछि गएर कटान हुने, अर्थात बनेका संरचनाहरू चाहिँ तटबन्धका संरचनाहरू भत्किने, यी जोखिमहरू अहिले तत्काललाई हामीले विपदमा त्यसलाई अहिले पहिलो प्राथमिकतामा राखेका छौँ।
1: नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले गरेका निर्णयबारे जानकारी दिँदै वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी,
5: टिकापुर नगरपालिका क्षेत्रमा जुन 2083/5/20 आएको जुन निरन्तर वर्षाले गर्दा कर्णाली नदीको तटीय क्षेत्रमा हाम्रो टिकापुर नगरपालिका भित्रमा अलिकति धेरै ठाउँमा चाहिँ कटान उच्च भएको भनेर हामीले अनुगमन गर्ने क्रममा भेटियो र योभन्दा पहिला पनि हामीले जुन टिकापुर नगरपालिका वार्ड नम्बर 5 पटक पटक निर्णय गरेर यो सम्बन्धित निकायमा अनुरोध पनि गरिसकेका छौँ र पनि फेरि यो काम तत्काल नगरेमा टिकापुर नगरपालिका वार्ड नम्बर 5 पार्क भन्दा उत्तरतर्फ जुन अहिले एकदम कटान भइराखेको अवस्था छ त्यो फुटिसकेपछि वार्ड नम्बर 5, 6, 7 र 8 का बस्ती पनि पुरै प्रभावित हुन सक्ने र हाम्रो टिकापुर पार्क पनि जोखिममा भएको हुनाले हामीले यो नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक आह्वान गरेका थियौँ। सर्वप्रथम हामीले चाहिँ अस्थायी तटबन्ध जहाँ जहाँ चाहिँ कटान भइराखेको छ त्यो क्षेत्रमा हामीले कसरी जान सकिन्छ भनेर जुन टिकापुर नगरपालिका वार्ड नम्बर 5 जुन हाम्रो कटान भइराखेको छ पार्क भन्दा उत्तरतर्फको त्यो क्षेत्रको लागि हामीले रानी जमरा कुलरिया सिंचाई आयोजनालाई फेरि अनुरोध गर्ने, तत्काल यो अस्थायी बोल्डर राखेर हुन्छ कसरी हुन्छ यो अस्थायी तटबन्ध निर्माणको लागि भनेर निर्णय गरेका छौँ। सँगसँगै हामीले त्यसपछि अर्को टिकापुर नगरपालिका वार्ड नम्बर 8 श्रीलंका टोली गाउँ भन्छ, त्यहाँ चाहिँ हाम्रो 18 घरधुरी चाहिँ एकदमै प्रभावित हुन सक्ने, अहिले नै अब कटान भएर जोखिम हुन सक्ने अवस्था भइसकेपछि कर्णाली नदी व्यवस्थापन आयोजना राजापुरलाई इलाका प्रशासन कार्यालय मार्फत यसको समन्वयका लागि अनुरोध गरेर पत्राचार पनि गरिसकेको छ यो निर्णय गरेर हामीले। र अर्को हाम्रो चाहिँ अब टिकापुर नगरपालिका विपदको हिसाबले एकदमै जोखिम छ, अहिले चाहिँ अब बर्खाको बेला डुबान क्षेत्र पनि हो, त्यसको लागि तत्काल निर्णय गर्न गाह्रो हुन्छ भनेर अहिले नै कार्य जिम्मेवारीको हिसाबले हामीले टिकापुर नगरपालिकामा कुनै त्यस्तो ठाउँमा आपतकालीन अवस्था आयो भने पालिकासँग भएको स्रोत साधन जेसीबी होला टिप्पर होला अब सब वाहन दमकल का जे जे छन् हामीले पालिकासँग भएको स्रोत साधन प्रयोग गर्छौं र त्यतिले भ्याएन भने पनि कहिलेकाहीँ धेरै मात्रामा हामीले तत्काल सम्बोधन गर्नुपर्ने आपतकालीन अवस्थालाई न्यूनीकरण गर्नको लागि पालिकाको स्रोत साधनले भ्याएन भने हामी भाडामा लिएर तत्काल त्यो सम्बोधनको लागि नगर कार्यपालिकालाई त्यस बजेटको लागि अनुरोध पनि गरेका छौं र त्यो काम गर्नको लागि हामीले चाहिँ सम्बन्धित शाखाहरूलाई जस्तै विपद व्यवस्थापन शाखा सरसफाई शाखा पूर्वाधार शाखा प्रशासन शाखाले यसको लिड गरेर कहाँ कसको जिम्मेवारी पर्छ त्यो अनुसारको कार्य गर्नलाई हामी सम्बन्धित वडा कार्यालयले जुन समन्वय गर्छ यो ठाउँमा यस्तो अवस्था छ भनेर त्यसको आधारमा चाहिँ त्यो काम गर्नलाई नगर कार्यालयले चाहिँ हामीले अनुरोध गरेका छौँ। अर्को निर्णय भनेको अब अस्थायी तटबन्ध जहाँ नभई नहुने अहिलेको अवस्थामा हामी हेर्दाखेरि टिकापुर नगरपालिका वार्ड नम्बर 8 जुन श्रीलंका भन्दा तल टोली गाउँमा एकदम प्रभावित क्षेत्र देखियो त्यो क्षेत्रमा हामी यो कर्णाली जलाधार आयोजना जुन राजापुरलाई अनुरोध त गरेका छौँ बोल्डरको लागि र पनि त्यो सँगसँगै त्यो ठाउँमा चाहिँ अहिले नै कट्टा जाली लाएर पनि समाधान हुन सक्छ भनेर त्यसको लागि हामीले सम्बन्धित सरकारवाला सुरक्षा निकायलाई यो कार्यको लागि अनुरोध गर्ने र त्यो कार्य गर्नको लागि जुन तार जालीहरू चाहिन्छ कट्टाहरू चाहिन्छ त्यसको लागि रानी जमरा कुलरिया सिँचाई आयोजनालाई पनि अनुरोध गर्ने निर्णय गरेका छौँ र अब कहिलेकाहीँ यो कार्य गर्नलाई अन्य खर्चहरू पनि हुन्छ त्यो खर्च व्यवस्थापनको लागि चाहिँ हामीले नगर कार्यपालिकालाई नै सिफारिस गर्ने भनेर निर्णय गरेका छौँ। अर्को अब हामीले अहिले सबैभन्दा महत्वपूर्ण चाहिँ पूर्व सूचना हो। पूर्व सूचनाले हामी सबैलाई कम्तीमा पनि जीव ज्यान बचाउन सहयोग गर्छ भन्ने उद्देश्यले हामीसँग जुन जल तथा मौसम विज्ञान विभागले दिने पूर्वानुमानको पूर्व सूचना छ त्यो त हामी दैनिकी रूपमा जुन पूर्व सूचना दिनै राखेका छौँ। सँगसँगै हामीसँग अर्को जोखिम भनेको नदी कटानको छ। कुनै ठाउँमा ड्याम फुट्यो भने बस्ती चाहिँ एकाएक हाम्रो चाहिँ जोखिममा पर्ने भएको हुनाले हामीले यसको लागि तत्कालीन सूचना प्रवाहको लागि हामी चाहिँ स्थानीय रेडियो त्यस्तै गरेर हामीले चाहिँ अब माइकिङका कुराहरू भयो हामीसँग भएको साइरन त्यसपछि गएर एसएमएस सामाजिक सञ्जाल मार्फत पनि सूचना तत्काल प्रवाह गर्ने भन्ने कुराहरू राखेका छौँ। अब यो सूचना प्रवाह गर्दाखेरि कहिले अब माइकिङको लागि भाडामा लिनुपर्ने सक्ने कुराहरू यस्तो खर्च व्यवस्थापनको लागि हामी नगरपालिकालाई अनुरोध गरेर यसरी त्यो विपद व्यवस्थापन समितिको बैठकको निर्णयहरू चाहिँ रहेको छ।
1: नदी कटानको समस्या समाधानका लागि पहल भइरहेको कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजीले बताउनुभयो।
6: हाम्रो टिकापुरका सम्पूर्ण विपद शाखादेखि लिएर प्रमुख प्रशासकीय जीवदेखि लिएर सम्पूर्ण हाम्रो टिम गएर त्यो ठाउँलाई निरीक्षण गरेर सम्बन्धित निकायलाई तत्काललाई पहल गर्ने भनेर हामीले निर्णय गरेर पठाइसकेका छौँ र थप वाडा नम्बर 5 को माटीको लागि सिँचाई समयमा पनि समन्वय गरेर हामी त्यो छिटोमा छिटो त्यो हामीले पहल गरेर लम्कीचुवा नगरपालिका मोहनयान गाउँपालिकाका अध्यक्षज्यूलाई आग्रह गरेर उहाँको त्यो राजनीतिक सहमति भएर बोल्डोजर उठाउने समस्या छैन तर ठेकदारको कारणले ठेकदार काम नगरिदिएको कारणले त्यो समस्या भएको छ। हामी तत्काल सिँचाईका प्रमुखजीहरूसम्म सिँचाईका हाकिम साहबजीहरूसम्म एकदम समन्वयमा छौँ। छिटोभन्दा छिटो त्यो समस्याको समाधान कसरी हुन्छ हामी त्यसको लागि पहल गरिराखेका छौँ। र अर्को कुरा हाम्रो बाढी पीड़ितको लागि पनि हामीले अस्ति नै निर्णय गरेर जुन रसुवा बाढीहरूको लागि हामीले निर्णय गरेर उहाँहरूको लागि पनि कमसेकम घरबाट चितुन जान्ने पर्ने जुन अवस्था थियो चितुन जाने अवस्था नगएर उहाँहरूको घर दैलोमै गएर डिएनएल सङ्कलन गर्ने व्यवस्था मिलाएका छौँ। त्यो काम पनि जारी छ।
0: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले टिकापुरका 34 परिवार प्रभावित भएका छन् जसमध्ये केही नागरिक अहिलेसम्म बेपत्ता छन्। टिकापुर नगरपालिकाले बाढ़ीमा प्रभावित भएका परिवारका सदस्यलाई मनोसामाजिक सेवा दिइरहेको छ। यसका साथै घरमै गएर डीएनए परीक्षणका लागि नमूना संकलन गरिरहेको छ। यसै विषयमा स्वास्थ्य कर्मी उषा भूषालसँग कुराकानी गरेका छौ।
7: हाम्रो टिकापुर नगरपालिकाको 33 हाम्रो बाढ़ीमा बेपत्ता हुनु भएको थियो होइन कसैजनाको पनि कसैको पनि अहिलेसम्म अत्तो पत्तो छैन अनि उहाँहरूको हामी घर घरमा गयौँ। खासमा यस्तो विपदको बेलामा चाहिँ मनमा चाहिँ एकदम डर हुने ट्रामा टाइपको एकदम आघात पर्छ उहाँहरूलाई होइन त्यसले गर्दा चाहिँ हामी उहाँहरूको चाहिँ भावनामा हामी पनि उहाँहरू दुःखी भइरहेको बेलामा चाहिँ हामी पनि तपाईँको साथमा छौँ भनेर एउटा एडभर्टाइज जनाउन र मानिसहरूमा चाहिँ एकदमै विचलन हुन्छ विपदको बेलामा त्यसको लागि चाहिँ सपोर्ट गर्न गइरहेको छौँ होइन उहाँहरूमा चाहिँ एकदम निराशा अनि उहाँहरूको चाहिँ एक प्रकारको हाम्रो मान्छे चाहिँ खोजियोस् भन्ने एक प्रकारको आशा होइन दुःखी त्यो अवस्था भावना त्यस्तै थियो भने अनि भौतिक रूपमा हेर्दाखेरि चाहिँ जति पनि हाम्रो कामदारहरू जानुभएको उहाँहरूले फाइनेन्सियलीमा आर्थिकमा एकदम विपन्न टाइपकोहरू नै धेरै जानुभएको थियो अनि उहाँहरू चाहिँ एकदम आघातमा हुनुहुन्छ अहिले एकदम दुखी पायौँ हामी सबैजनालाई।
8: दुःख परेको आफन्तको घरमा जाँदाखेरि धेरै जसो आफन्तहरूले चाहिँ एकदम पीडाको कुरा गर्ने चलन छ नि त हाम्रो समाजमा
7: हजुर
8: पीडामा रहेको परिवारलाई भेट्दा कस्तो खालको कुराकानी गर्नुपर्छ
7: खासमा उहाँहरूलाई चाहिँ अब हाम्रो चाहिँ नरुनु यस्तो उस्तो भनेर चाहिँ भन्न मिल्दैन किन भन्दा हाम्रो के अरे हाम्रो नेचरले नै के बन्छ भने दुःख चाहिँ व्यक्त गर्यो गर्नुपर्छ भन्छ कि होइन, उहाँहरूको भावना चाहिँ रोएर अथवा झनेर मुख्य बोलेर उहाँहरूले भावना व्यक्त गर्नुभयो भने पछि चाहिँ त्यो सिम्टमको रूपमा नदेखिन देखिँदैन होइन, त्यो बेलामा चाहिँ उहाँहरूले भावना दबाउनु भयो भने गाह्रो हुन्छ होइन। उहाँलाई चाहिँ सपोर्टिभ, तपाईँको दुःख म बुझ्छु, तपाईँलाई यो अवस्थामा गाह्रो भइरहेछ, भरोसा राख्नु, तपाईँ हामी तपाईँको साथमा हामी छौँ होइन, हामी पनि तपाईँको दुःखमा दुःखी छौँ भनेर उहाँको
8: भनेपछि उहाँहरूको पीडामा साथ दिने खालको अथवा उनीहरूलाई चाहिँ मानसिक रूपमा अलिक बलियो बनाउने खालको कुराकानी गर्नु पर्यो।
7: हजुर, मानसिक रूपमा चाहिँ उहाँलाई चाहिँ भरोसा मिल्ने टाइपको, मेरो दुःखमा कोही आएर मसँग दुखी भइरहेको छ, मेरो दुःखमा कोही आएर बसिरहेछ, मेरो कुरा सुनिदिइरहेछ भन्ने हिसाबले चाहिँ उहाँहरूसँग कुरा गर्ने सँगै बस्ने गरिदिनुपर्छ।
8: यस्तो यो 81 अब बाढी आयो, आफन्तहरू बेपत्ता भए भन्ने घटनापछि यस्तो मानिसहरूमा चाहिँ कस्तो खालको समस्या देखिन सक्छ?
7: अब ट्रामा यो चाहिँ आघात भन्छ यसलाई, एकदम विपदले गर्दाखेरि चाहिँ हाम्रो दिमागमा एकदम चोट लाग्छ, जस्तो हाम्रो बाहिर शरीरमा काट्दाखेरि चोट लाग्छ नि, त्यस्तै गरी हाम्रो ब्रेनमा पनि मनमा चाहिँ त्यसरी चोट लाग्छ। त्यसै गरी प्रकृतिले चाहिँ हामीलाई जो दुई हप्तासम्म चाहिँ हामीलाई त्यो रिलिफ हुनलाई चाहिँ रिलिफ हुन्छ क्या दुई हप्तासम्ममा। अब उहाँहरूको चाहिँ बेपत्ता भएको भएर उहाँलाई चाहिँ अहिले गाह्रो भइरहेको छ, नभए नर्मल यसरी गएको बेलामा त हामी सबैलाई पीडा हुन्छ नि त होइन, त्यस्तो बेलामा पनि हाम्रो दुई हप्तामा चाहिँ हाम्रो ब्रेनले चाहिँ हामीलाई चाहिँ त्यो सहने शक्ति दिन्छ। तर कसै कसैलाई चाहिँ कस्तो हुन्छ, त्यो सिम्टम चाहिँ दब्छ, भावनाहरू दब्छ त्यो बेलामा, उनीहरू एकदम कसो कोही रुँदै रोएन भने पनि त्यो पछि चाहिँ समस्याको रूपमा निस्किन्छ होइन। त्यस्तो कुराहरू चाहिँ उसले गुम्साएर राख्यो, पीडा धेरै भयो, अथवा कसैले स्वीकार्दै स्वीकारेन, मेरो मान्छे मरेकै छैन, देनेल भन्छ, त्यसलाई उसले स्वीकार्नै सक्दैन कि ऊ जीवितै छ भन्ने खालले स्वीकारेन भने पनि पछि गएर चाहिँ उसलाई समस्या आउँछ, मानसिक समस्या आउँछ, निन्द्रा नलाग्ने, मुटु डुबुले, छटपटी हुने, रिस उठ्ने, यस्तो समस्याले पछि गएर पोस्ट ट्रामेटिक डिसअर्डर भनेर चाहिँ पछि पिसिएसडी भनेर चाहिँ पछि देखिन्छ त्यो चाहिँ।
8: जस्तो अब अहिले चाहिँ कतिपय प्रभावित परिवारहरू धेरै दिनसम्म खाना नखाने, धेरै दिनसम्म सुत्न नसक्ने खालको समस्याहरू हुन सक्छ नि,
7: हजुर,
8: उहाँलाई यहाँहरूले कसरी सम्झाइराख्नु भएको छ?
7: हामी चाहिँ उहाँलाई अब उहाँको घर परिवारलाई चाहिँ केयर गर्ने मान्छेहरूलाई चाहिँ उहाँलाई चाहिँ झोलकुराहरू चाहिँ खुवाइदिनु होइन, उहाँलाई यदि समस्या आयो, निन्द्रै नलाग्ने समस्या भयो, अथवा उहाँ सुत्न सक्नु भने एकदम गाह्रो भयो भने चाहिँ हामीले सबैलाई नम्बर दिन्छौँ, हामी मिना कुवर मेरामको र मेरो हामी चाहिँ अनि हामीले चाहिँ उहाँलाई चाहिँ कन्ट्याक्ट गर्नु भन्छ। हामी चाहिँ दुई हप्तासम्म चाहिँ त्यो समस्याहरू भयो भने हामी औषधी खुवाउँदैन, त मान्दा दुई हप्तालाई चाहिँ मान्दैन होइन, 14 दिनसम्मलाई त्यो रुने अथवा मुटु ढुकढुकुने त्यस्तो समस्या आइहाल्यो भने पनि त्यसलाई चाहिँ मानसिक रूपमा चाहिँ हामी मानसिक रोगको रूपमा चाहिँ लिँदैन होइन, त्यसपछि पनि उहाँहरूलाई गाह्रो भयो भने मानसिक रोगको रूपमा लिएर उसलाई चाहिँ औषधी खुवाउनु पर्ने हुन्छ। त्यसले गर्दा चाहिँ हामी सबैलाई कन्ट्याक्ट नम्बर दिएका छौँ, उहाँहरूले गाह्रो भयो त्यस्तो परिस्थिति आयो र उहाँलाई उपचार गर्नुपर्ने भयो भने चाहिँ हामी उपचार गर्ने प्रक्रियामा जान्छौँ र फलोअप पनि गर्ने भनेको छ हामीले। अब उहाँहरूलाई चाहिँ हामी त सुरुकै अवस्थामा गयौँ होइन, आज 13 दिन जति भयो, अब फेरि अब हामी 2 दिनपछि फेरि उहाँहरूलाई फेरि फोन मार्फत भए पनि फलोअप गर्ने भनेर हामी त्यसको प्लान गरेका छौँ।
8: हुन्छ, यहाँलाई धन्यवाद।
7: हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: कार्यक्रममा अब केही सूचना तथा सन्देशहरू।
1: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
9: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
10: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टीकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टीकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी रत्नापुर मगरलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई थाहा छ
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
1: हो र
2: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
0: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स सामुदायिक रेडियो टीकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868551000।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर कैलाली, संचालक राम प्रसाद चौधरी।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-85 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
3: दिदी, तिज पनि आउन लाग्यो। यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिएँ नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
4: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
5: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
4: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टीकापुर कैलाली संचालक रन बहादुर सुनार सम्पर्क नम्बर 9848 44 0019

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड़ जोड़ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड़नी को दूरबीन बाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीन को माध्यम बाट पाठीघर को शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिम का शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीन को माध्यम बाट पेट को शल्यक्रिया सेवा,
0: जनरल फिजिशियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्त रोग सेवा,
1: मृगौला का बिरामी का लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महीना को प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गंभीर बिरामी का लागि भेन्टिलेटर सहित को आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिका का लागि एसएनसीयू सेवा,
0: रोग पहिचान का लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोपैथोलॉजी, माइक्रोबायोलॉजी, पारासिटोलॉजी, सेरोलॉजी, इंडोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउंड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पताल का अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा,
0: 24 घंटा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरू का लागि ओसीएमसी सेवा, मेडिको लीगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंश को उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: लौन सारै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिराछ हैन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
4: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98-48-51-69-64।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
1: हुन्छ नि, तर कहाँबाट किन्ने त?
0: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: ओहो मेयर साहब, नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो, हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
0: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: चर्पी भर्गिल का करना हो का?
6: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिही।
5: फोन नम्बर कटा हो त?
6: ली डायल करी 97-620-20-300।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनु।
2: आरएनला सुन चाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
0: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
4: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915608770 वा वडा अध्यक्षको फोन नम्बर 9844404598 सम्पर्क गरौ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टिकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा ठोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली।
9: सम्पर्क मोबाइल नम्बर 98017106772।
10: स्वास्थ्यका लागि पानी।
11: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
12: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
11: यतिकै लागि त सामुएल ज्वेलर्स बनाएको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
12: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
13: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98684412008, 98486392161।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, संचालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।
4: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउनु नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि। संचालक राम बहादुर चन्द। सम्पर्क नम्बर 9848569633 र 9851882646।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213। इमेल ocmcticapur@gmail.com।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848343241।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि, टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: गंगा जमुना
1: माझी उदा हमी दुई ठेवनी गंगा जमुना
0: कहिले चाहिँ भयो

0: भ्याकी छे
1: सावरी का सावरी लाई हो जाऊं ना भ्याकी छे
0: देखा तेरो मर्जी बाटा के ल्याकी छे
1: हाथ

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848 42

0: ओहो मेरसा नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौं। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
0: हराएको मोबाइल एमडीएस प्रणाली धारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पूर्जा

0: का साथै मर्मत पनि गरिन्छ। साथै पाँच मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000।

0: ल यति छिटो आमा बन्न लागेको त
1: अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जन्म परे जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तेज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन् जस्तै स्कूल ब्याग क्यारिङ ब्याग लगेज ब्याग फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला
4: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ
3: सञ्चालक आरती चौधरी सम्पर्क नम्बर 98624 70483

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाऊँ वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी ही जाए
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: दीदी तीज पनि आउन लाग्यो इस पारी को तीज में नया गहना किन्ने सोच छ कि छैन
5: छ नि बहिनी तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि
6: त्यसो भए इन्द्रेणी ज्वेलर्स मा जाऊ न त त्यहाँ सुन चाँदी का नया नया डिजाइन का गहना पाइन्छन् रे
5: ए हो र बहिनी अरु के पाइन्छन् त त्यहाँ
6: त्यहाँ त माइली तिलहरी छटके तिलहरी रामलीला झाला पिटरा झुमका बाला एक आनामा एक जोड़ी चूरा बबी औठी बेरुआ औठी पैंडल एक देखि चार आनासम का नौगेड़ी हार चंद्रमा मोती चंद्रमा अर्डर करे अनुसार सुन चांदी का गरगहना बिना रसायन का बनाइन का साथ ही खरीद बिक्री पनि गरिन्छन् नि
5: ओहो बहिनी यति राम्रो सुविधा अब हाम्रो टीकापुर में रहेको छ अनि मूल्य र गुणस्तर कस्तो छ नि
6: उचित मूल्य राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो
5: त्यसो भए ढिलो नगराउन बहिनी आजै जाऊ
6: ल जाऊ तपाईहरु पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्
4: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टीकापुर कैलाली संचालक रन बहादुर सुनार सम्पर्क नम्बर 9848440019
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
9: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
9: बेसरी टाउको दुख्ने
8: उच्च ज्वरो आउने बेहोश हुने
9: घाँटी अरोरो कडा हुने
8: कम्पन हुने
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
9: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
8: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ
9: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
9: सधैं झुल टाँगेर सुत्ने गरौं
8: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
10: स्वास्थ्य कार्यालय कैलाली

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
7: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, खुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-0-26।
5: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
8: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98-11-67

सामुदायिक रेडियो टीकापुरी एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। शिक्षक सेवा आयोग नेतृत्वविहीन हुँदा लाइसेन्स परीक्षा र बढ़ुवा सबै रोकिए। आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मध्यम वर्षा हुने। र ओमान विरूद्ध नेपाल 147 रनमा अल आउट। अब मध्याह्न खबर विस्तारमा। शिक्षक सेवा आयोग विगत 5 महिनादेखि पदाधिकारी विहीन छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 मार्फत पदाधिकारी पदमुक्त हुँदा आयोग पदाधिकारी विहीन बनेको हो, जसका कारण आयोगलाई नीतिगत तथा प्रशासनिक निर्णय गर्न सकस भएको छ। गत वैशाख 18 गते अध्यादेश आएपछि आयोग पदाधिकारी विहीन बनेको हो। पदाधिकारी नहुँदा वार्षिक कार्यतालिका सार्वजनिक हुन सकेको छैन भने नियमित नीतिगत तथा प्रशासनिक रूपमा काम प्रभावित भएका छन्। गत साउन 15 गते राष्ट्रिय सभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाब दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढ़िसकेको बताउनु भएको थियो। आयोगका सूचना अधिकारी परशुराम तिवारीका अनुसार पदाधिकारीको अनुपस्थितिमा आयोगले नयाँ काम शुरू गर्न र पुराना प्रक्रियालाई अगाडि बढ़ाउन सकेको छैन। वैशाख यता आयोगबाट सम्पादन हुनुपर्ने सम्पूर्ण प्रक्रिया रोकिएका छन्। उहाँले आयोगमा पदाधिकारी नियुक्त भएर नआएसम्म स्थगित भएको कुनै पनि काम अगाडि बढ़ाउन सम्भव नरहेको बताउनुभयो। पदाधिकारी नहुँदा शिक्षक बढ़ुवाका 25% कार्य सम्पादन मूल्यांकन का समूह आधारित प्रक्रिया मावि प्रावि र निमावि तहका प्रादेशिक अन्तर्वार्ताहरू रोकिएका छन्। यस्तै माध्यमिक तहको बढ़ुवा अन्तर्गत तथा प्रदेश शिक्षा विकास निर्देशालयबाट भएका 25% बढ़ुवा विरूद्ध परेका उजुरीमाथि पुनरावलोकन गरी अन्तिम नमावली प्रकाशन गर्ने कार्य समेत ठप्प छ। गत वर्ष विज्ञापन गरिएका निम्न माध्यमिक र माध्यमिक तहका पदहरूको लिखित परीक्षा र आवेदन व्यवस्थापनका काम समेत अगाडि बढ़न सकेका छैनन्। आयोगमा नयाँ पदाधिकारी नियुक्त प्रक्रियाका लागि आवश्यक प्रस्तुतिकरण तथा अन्तर्वार्ताका सबै काम सम्पन्न भइसकेका छन्। हाल मन्त्री परिषदको निर्णय मात्र पर्खिरहेको सूचना अधिकारी तिवारीले बताउनुभयो। आगामी मन्त्री परिषदको बैठकले पदाधिकारी नियुक्तिको निर्णय गरेमा हामी आशावादी छौं। उहाँले निर्णय भए लगत्तै रोकिएका परीक्षा नतिजा र बढ़ुवाका कामहरूले पुनः गति लिने बताउनुभयो। शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेद्वारहरूको अवधारणा पत्र सहितको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता दिइसकेका छन्। शिक्षक सेवा आयोग संशोधित नियमावली बमोजिम शिक्षकको स्थायी नियुक्ति तथा बढ़ुवाका लागि सिफारिश गर्ने मुख्य जिम्मेवारी आयोगलाई दिइएको छ। यसका साथै विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमति पत्र टिचिङ लाइसेन्स दिने र त्यसका लागि लिने

0: परीक्षाको पाठ्यक्रम निर्धारण गरी परीक्षा सम्बन्धी कार्य गर्ने अधिकार पनि आयोगमै निहित गरिएको छ। यी काम अहिले प्रभावित बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाएका छन्। उहाँले बिहिबार दिउँसो 3 बजेका लागि मन्त्री परिषद बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सरकार खोज उद्धार उपचार राहत र प्रभावित मानिसहरूको पुनर्स्थापनामा जुटिरहेको छ। सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढ़ी प्रभावित क्षेत्रको खोज उद्धार राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाइएको सचिवालयले बताउनुभयो। मध्याह खबरमा आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सदर स्थानको आसपास रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। कैलाली बहुमुखी क्याम्पसका विज्ञान संकायका विद्यार्थीले वनस्पति जन्य कच्चा पदार्थ प्रयोग गरी हर्बल साबुन र मैनबत्ती उत्पादन गरेका छन्। क्याम्पसको विज्ञान प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक कच्चा पदार्थ तयार गरी त्यसको परिशोधन मार्फत साबुन तथा मैनबत्ती उत्पादन गरिएको हो। क्याम्पसले विद्यार्थीलाई प्रयोगशालामा सैद्धान्तिक ज्ञान र प्रयोगत्मक अभ्यासमा सीमित नराखी त्यसलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले यस्तो अभ्यास शुरू गरेको जनाएको छ। उत्पादन प्रक्रियामा प्राध्यापकहरूको मार्गनिर्देशन तथा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहेको छ। विज्ञान संकायकी विभागीय प्रमुख उप प्राध्यापक डाक्टर रमा देवी जोशीका अनुसार साबुन तथा मैनबत्ती उत्पादनका लागि स्थानीय तथा वनस्पति जन्य स्रोतबाट कच्चा पदार्थ तयार गरिएको हो। क्याम्पसकै प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक पदार्थ परिशोधन गर्नुका साथै मेन्थाको तेल समेत उत्पादन गरी साबुनमा प्रयोग गरिएको उहाँले बताउनुभयो। विद्यार्थीले उत्पादन गरेको साबुनको नाम आभा राखिएको छ। साबुनमा नीम, एलोभेरा, लेमन ग्रास, मुल्तानी मिट्टी, भिटामिन ए, सी, ई र के, रिठा, सोप बेस तथा सुगन्धका लागि प्रयोगशालामै तयार गरिएको मेन्थाको तेल प्रयोग गरिएको डाक्टर जोशीले जानकारी दिनुभयो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
8: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
8: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
8: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
8: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
8: विस्तारै गर्दा हुँदैन?
9: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमी फाइनलमा नेपाल ओमान विरूद्ध 147 रनमा अल आउट भएको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाएर 147 रन मात्र बनाएको हो। दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 51 रन बनाए, बसीर अहमदले 47 रन बनाए। नेपाल 36 चारको संकटपूर्ण अवस्थामा हुँदा दिपेन्द्र र बसीर मिलेर 93 रनको साझेदारी गरेका थिए। देव खनालले 13 तथा असिफ शेखले 11 रन बनाए। अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन। नेपालले 23 रनमा पहिलो विकेट गुमाएर 36 चारको अवस्थामा पुगेको थियो भने त्यसपछि 129.5 हुँदै 147 रनमा अल आउट नै भयो। ओमानका लागि जय ओडेडराले 10 ओभरमा 26 रन मात्र दिएर 3 विकेट लिए। हसनेन शाहले 8.4 ओभरमा 28 रन दिएर 3 विकेट लिए। मोहम्मद इमरानले 2 विकेट लिँदा शकील अहमद र मुजबुर अलीले 1-1 विकेट लिए। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। शिक्षक सेवा आयोग नेतृत्वविहीन हुँदा लाइसेन्स परीक्षा र बडुवा सबै रोकिए। आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मध्यम वर्षा हुने। र ओमान विरूद्ध नेपाल 147 रनमा अल आउट। हौस् त अहिलेलाई मध्याह खबर यति नै, यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुर मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीका पनि फेरि सुन्दै गर्नुहोला। नमस्कार।

0: बुका पिए रही था, कभी पेंसिल रही था, कभी झोले फटाका आज था, का कना हो बाबा फिर उस गतिलो ठाव से झोला आनल से तो लड़का सामान निहरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी रहा
0: का हुई, कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चिक।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से, वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, एक आनल झोला दस काटस बाटिन, ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकर हुई।
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में, रत गई झोला उद्योग,
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
3: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
4: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: आरएनला सुन चाँदी पसल बलभद्र चोक टीकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 98102635-47।
6: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन, सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
7: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि, हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो, यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या, यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
9: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
10: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98 6 88 00 08 र 98 25 63 77 72।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500 600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: दिदी तिज पनि आउन लाग्यो, यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
7: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिएँ नि।
8: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
7: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
8: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिजरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
7: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
8: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
7: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
8: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
7: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 98844404019।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
3: स्वास्थ्यका लागि पानी

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
0: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848531964।

0: चौधरी। सम्पर्क नम्बर 9868551000।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
4: ल, यति छिटो आमा बन्न लागेको त?
5: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जान्नु पर्यो जस्तै लाग्छ।
4: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर प्यार हो गइल बा प्यार रमाइलो गीत कार्यक्रममा जोर्ली कार्यक्रममा आफ्नो कनका सँगै एकदमै रमाइलो गीत रहे आफ्नो कनका एकदमै मन पर्यो अब रिवर के व्यापारिक ब्रेक व्यापारिक विश्राम अर्जा व्यापारिक विश्रामको पासमा यही बाटो रेडियो छोडेर कहाँ फेरि आइजी तब समय एक एकजी सर्ट कमर्सियल ब्रेक ब्रेकको पासमा यही बाटो डायल गर्दै कर्बी 091 5 61 तब समय एक एकजी व्यापारिक विश्राम

0: के तू मोर संगिनी अदर आदत सजनी बन के तू मोर
1: हजुर मजा मजा गीत सुन्ती सुन्ती आफ्नो गनसँगै गप गर्दै गर्दै आफ्नो गनसँगै रमाइलो गर्दै गर्दै लभलभ कार्यक्रम निर्धारित समय डगर काटे लागल टाटा बाबा एकजना बेला हो गिलवा हमारे यात्रा बदल समृद्धि सुनकर साथ दिले आफ्नो धन्यवाद टेक्मी बेटके साथ दिए बाबू रत्नापुरमा घरै पनि देउ धन्यवाद देना चाह हम और कार्यक्रममा भेट्ने बाचा गर्ती अन्तिममा एक ठोर रमाइलो गीत छोड्ती माई मिशन आगे चाह राम राम जय देव जय गुरु बाबा शुभ दिन अब केवल शुभ रहे रेडियो टीकापुर FM सुन्ते करबी।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
5: हेरामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ। थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचानी पसलमा छक्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, प्यान्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
2: ल यति छिटो आमा बन्न लागेको त
3: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
5: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
5: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुनचाँदीका गहना पाइन्छ नि।
5: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
5: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
6: विश्वास र रोजाई अब एउटै ठाउँमा।
5: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, सञ्चालक उत्सव साहु, सम्पर्क नम्बर 9848443241।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर

0: र त्यस्तै रु 25 को क्लासिक चाहौ र 35 को चाहौ रु 2500 रुपैयामा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500-600 रुपैयाँ वाईवाईमै किन हाल्ने 460मा मामा चाहौ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानुस् है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता हरिलाल किराना पसल साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली संचालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848-40-22-41 हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
2: सुन्नुहोस् न यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु
3: हुन्छ नि तर कहाँबाट किन्ने त
2: अब किन टाढा जानु सिर्जना सुनचाँदी पसलमा जाऊ न त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे
3: ए हो र गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त
2: हुन्छ नि आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि
3: त्यसो भए आजै जाउँला नि
2: ल अरूलाई पनि भनौँ है
3: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल तपाईँको रोजाई हाम्रो जिम्मेवारी
3: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार सम्पर्क नम्बर 9805943893
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड़ नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
4: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
4: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
4: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
1: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
2: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
1: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
2: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
1: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
2: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500092।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरिकालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।

0: छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
4: हुन्छ नि, तर कहाँबाट किन्ने त?
3: अब किन टाढा जानु, सिर्चना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाबीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
4: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनीहरू, क्रे सडकके किनारमे पशु चौपाए नै बान देवी, सडक किनारमे मल वस्तु नै कुरा देवी, साथै सडक किनारमा पशु चौपाए बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
3: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624070483।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिंजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनसानीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
4: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
4: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेण्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
4: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
4: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848 44 00 19।
5: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
6: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
7: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
7: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोस हुने,
7: घाँटी अरोरो कडा हुने,
6: कम्पन हुने,
7: पक्षघात हुने
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
7: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
7: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
6: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
7: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
7: सधैं झुल टाँगेर सुत्ने गरौं।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
8: स्वास्थ्य कार्यालय कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ छ नलका मोटर, झक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एडला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-02-04।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848-53-61-95।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी कर्णाली नदी कटानले हुने क्षति कम गर्न पालिकाले गरेका प्रयासबारे जानकारी, रसुवा बाढ़ीका कारण प्रभावित भएका टिकापुरका नागरिकका परिवारलाई मनोसामाजिक सेवा र डीएनए परीक्षणका लागि नमूना संकलन थालिएको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिका नगर विपद व्यवस्थापन समितिको बैठकले कर्णाली नदीमा अस्थायी तटबन्ध निर्माणका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। भदौ 20 गतेदेखि निरन्तर भइरहेको वर्षाले कर्णाली नदीको बहाव बढ़दै गएकाले नदीले तीव्र कटान गरी बस्ती नै उच्च जोखिममा रहेकाले तत्काल अस्थायी तटबन्ध निर्माणका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको हो। थप खबर रत्नापुर नगरबाट।
1: टिकापुर नगरपालिकाको वडा नम्बर 5 बढ़ी जोखिममा छ। वडामा रहेका विपदको अवस्थाबारे जानकारी दिँदै वडा अध्यक्ष बलवीर थारू,
2: टिकापुर नगरपालिका वार्ड नम्बर 5 कर्णाली तटीय क्षेत्रमा भएको भूगोल भएको क्षेत्र हो र विगत वर्षदेखि वार्ड नम्बर 5 प्रत्येक वर्ष कर्णाली नदीले खास गरी 5 नम्बरलाई कटान डुबान त्यो सँगसँगै जंगली जानवरको पनि समस्या भएको अवस्था छ र टिकापुर नगरपालिका अब 5 नम्बर भन्नुपर्दा एक किसिमले जंगलको हिसाबले र एउटा ऐतिहासिक ठाउँ पनि 5 नम्बर हो र त्यो सँगसँगै एउटा सम्भावनाको क्षेत्र पनि हो र त्यो सँगसँगै अर्को कुरा अब एकदमै जोखिम पनि छ विपदको हिसाबले। त्यसकारण प्रत्येक वर्ष जुन जसरी अब बाढ़ीको समस्या भइरहेको अवस्था छ र यस वर्ष पनि हामी त्यो नदी कटानको सम्भावना एकदमै बढ़िरहेको अवस्था छ र त्यसको लागि अब हामी प्रत्येक वर्ष पनि सम्बन्धित निकायमा पहल गरिरहेको अवस्था छ र त्यो सँगसँगै यस वर्ष पनि हामी जस्तै अब टिकापुर नगरपालिकाको हाम्रो त्यो पार्क क्षेत्रमा पनि कटान भइरहेको अवस्था छ। त्यसको लागि म वडा स्तरबाट पालिका स्तरबाट र रानीजमरा कुलरा सिंचाई आयोजना मार्फत हामीले बारम्बार त्यसको लागि कटान रोकथामको लागि पहल गरिरहेको अवस्था छ र त्यो ठाउँको लागि रानीजमरा पनि अग्रसरता लिएर टेन्डर गरेको अवस्था थियो र बीचमा ठेकेदारको अलिकति फ्युलको इन्धनको मूल्य बढ़िसकेपछि ठेकेदारले काम गर्न छोड्यो र त्यसपछि फेरि पनि हामीले त्यो ठाउँमा ठेकेदारले काम गर्न छोडिसकेपछि रानीजमरासँग समन्वय गरेर असारको महिनामा जुन कटान भइरहेको ठाउँ छ 50 मिटर र त्यसपछि 30 मिटर त्यसको लागि रानीजमरासँग समन्वय गरेर फेरि बोल्डर हाल्नको लागि हामीले प्रयास गर्यौं र त्यो थोरै बोल्डर हामी टिकापुर नगरपालिकामा बोल्डर नपाइसकेपछि लग्गी चुवा नगरपालिकासँग समन्वय गर्नुपर्ने हुन्छ। त्यहाँ पनि समस्या भइसकेपछि अहिले तत्काल रोकिएको अवस्था छ, बोल्डर हाल्न सकिरहेको अवस्था छैन र फेरि पनि लम्की नगरपालिकासँग हामीले समन्वय गर्यौं र सायद सम्भवतः अब केही दिनभित्र त्यो ठाउँमा अब हाल्ने प्रयास भइरहेको छ र त्यो सँगसँगै हाम्रो टिकापुर नगरपालिका हामीले वर्षेनी जुन किसिमको जंगली जानवरको आतंक पनि भइरहेको अवस्था छ त्यो विगत अब जस्तै अस्ति भर्खरै हामी हात्तीको आतंक त्यो सँगसँगै बाघको आतंक बाघ र चितुवाको र त्यो सँगै जंगली जनावर अन्य बाँदर भयो त्यसपछि बँदेलहरू भयो यी विभिन्न जंगली जनावरहरूको पनि आतंक भएको छ र त्यो सँगसँगै त्यो ठाउँमा र त्यसको लागि पनि हामीले डिभिजन वन कार्यालय इलाका वन कार्यालय नगरपालिका निकुञ्जसँग पनि समन्वय गरिरहेको अवस्था छ र यसको लागि हामी वडादेखि त्यसपछि पालिका र सम्बन्धित निकायमा पनि हामीले सक्दो प्रयास गरिरहेको अवस्था हो। त्यसकारण हामी अब जे जस्तो अवस्थामा भए पनि हामीले आफ्नो ठाउँ बचाउनको लागि आफ्नो ठाउँ सुरक्षित राख्नको लागि हामी सबैले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने लाग्छ। त्यो ठाउँमा अब कटान अस्ति भर्खर मात्र होइन कि हो भन्दा अगाडि पनि त्यो कटान भइरहेको अवस्था थियो र त्यो ठाउँमा टेन्डर रानीजमराले लगाइसकेपछि अब थोरै अब त्यो काम सम्पन्न भएको छैन र त्यसपछि त्यो ठाउँमा चाहिँ अब जोखिम चाहिँ छ। जोखिम चाहिँ किनभने त्यो अब योभन्दा अगाडि सामान्य किसिमको ड्याम थियो भने अहिले बगाइरहेको अवस्था हो र अहिले तत्काल अस्ति 8.9 मिटर पुग्दासम्म त्यो ठाउँमा पनि एकदमै खतराको अवस्था थियो र सम्भवतः त्यो पानी घटेको अवस्थाले गर्दा अहिले थोरै राहत भएको अवस्था हो। यदि त्यो ठाउँमा हाम्रो पार्क भन्दा माथि थोरै भैरवनाथ मन्दिरको नजिक यदि कर्णाली नदीले कटान गरेर यदि कर्णाली नदी फुट्यो भने वार्ड नम्बर 5 को सम्पूर्ण लगभग केही भाग मात्रै बच्छ। तपाईँको नुक्लीपुर बंगलापुर हुँदै झन्झटपुर मनिकापुर हुँदै कर्मी डाँडा साईपुर सिमरेनी देखि वार्ड नम्बर 6, 7, 8 को बस्ती एकदमै उच्च जोखिममा छ र त्यो सँगसँगै अब हामीले सम्भवतः प्रत्येक गाउँलाई एकदमै सूचित गराइरहेको अवस्था छ। हामी समय समयमा त्यो ठाउँमा पनि हामी नियमित अनुगमन पनि गरिरहेको अवस्था हो र के छ त्यो ठाउँको अवस्था र वर्गहर मार्फत हामीले चिराकीहरूलाई पनि र सम्बन्धित गाउँटोलका अगुवाहरूलाई पनि हामीले जानकारी गराउँदैछौँ यो ठाउँमा यस्तो छ यसको लागि तपाईँहरू पनि अलिकति सचेत हुनुहोला भन्ने किसिमको हामी जानकारी गराइरहेको अवस्था छ। कटान यदि जुन भइरहेको ठाउँ छ त्यो ठाउँमा यदि समयमा नियन्त्रण भएन भने जुन एउटा टिकापुरको पहिचान ऐतिहासिक धरोहर टिकापुर पार्क छ अब जुन छ त्यो निश्चय पनि एउटा खण्डहरूको अवस्थामा जान्छ र बगरको अवस्था पनि सिर्जना होला भन्न सक्ने अवस्था छ। त्यसकारण समयमा सबैजना त्यतातिर ध्यान दिनुपर्ने आवश्यक छ।
1: कर्णाली नदी कटानका कारण टिकापुर नगरपालिका वडा नम्बर 5 पार्क

0: को पिकनिक स्पोटदेखि 500 मिटर उत्तरतर्फ कटान भइरहेको छ। नदी कटानका कारण टिकापुर पार्क वडा नम्बर 5, 6, 7 र 8 का बस्ती तथा समुदाय जोखिममा रहेका छन्। जसको नियन्त्रणका लागि रानी जमरा कुलरिया सिंचाई आयोजना टिकापुरलाई बोल्डर राखेर रा तटबन्ध निर्माणका लागि अनुरोध गर्ने निर्णय भएको छ। त्यसका साथै टिकापुर नगरपालिका वडा नम्बर 8 सिरलंका तथा टोली गाउँमा कटानको उच्च जोखिम छ। त्यसका लागि कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर बर्दियालाई 200 मिटर क्षेत्रमा बोल्डर राखेर रा तटबन्धका लागि अनुरोध गर्ने निर्णय भएको छ। वडा नम्बर 8 विपदको अवस्था बारे जानकारी दिँदै वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला,
1: टिकापुर नगरपालिका समग्र रूपमा कर्णाली तटीय क्षेत्रमा अवस्थित भएको कारणले गर्दा समग्र टिकापुर नै जोखिममा छ। पछिल्लो दिनमा नदी नियन्त्रणको काम चाहिँ अलिक व्यवस्थित पनि नभएको अवस्था छ। त्यसैले अब राज्यको पनि ध्यान त्यति जान सकेको छैन यतातिर। सबैभन्दा ठूलो जोखिम नदी पनि हो। राज्यले अलिक बढी भन्दा बढी बजेट चाहिँ यो क्षेत्रमा नदी नियन्त्रणकै लागि छुट्याउनु पर्छ भन्ने मेरो आफ्नो व्यक्तिगत बुझाइ छ। र यहाँको जनताको पनि आवाज के हो भने, भूगोल बच्यो भने, नदी नियन्त्रण भयो भने हामीलाई अरू केही विकास चाहिएको छैन। अहिले हाम्रो भूगोल बचाइदिनु, हाम्रो गाछपास बस्नु पर्यो भन्ने जनताको चासो छ। अब यसै सन्दर्भमा टिकापुरको 8 नम्बर वडा त विगत लामो समयदेखि, हिजो तपाईँको गाविसको संरचना हुँदा साबिक धनसिंहपुर हुँदादेखि नै बाढ़ीको चपेटामा परेको वडा हो। र साबिक धनसिंहपुर गाविसको तपाईँको 2 वडा, 9 नम्बर वडाको त कुनै होलै बाँकी छैन, सबै नदीको भागमा नदी हिँडिरहेछ त्यो भागमा। अब 1 नम्बर वडाको कुरा गर्नु छ भने 1 नम्बर वडालाई पनि 2 टुक्रामा विभाजन गरेको छ। र 1 नम्बर वडाको बीच भूगोलबाट तपाईँको नदी अहिले धार चेन्ज गरेर बगेको कुरा, सबै कुरा सबैलाई सर्वविदित साबिकको धनसिंहपुर गाविसको 1 नम्बर वडा। र अहिले पनि हामी वर्षायाममा छौं। वर्षायामको यो परिस्थितिमा जोखिम मोलिराखेका छौं भनौं। अस्तिको पानीको बाह बढ्दा पनि भनौं न, भदौको तपाईँको 21 गतिको पानीले बस्तीमा पानी छिर्ने छिर्ने खालको वातावरण भइसकेको थियो। त्यसैले अब नदीको सतह बढ्यो भने, अस्ति त तपाईँको 9 पनि पुगेको थिएन, 10 पुग्यो भने, 10 भन्दा माथि जान थाल्यो भने बस्तीमा पानी जलमग्न भइहाल्छ 8 नम्बर वडामा। र मुख्य जोखिमै हाम्रो त्यताको बाढी नै हो। विगत लामो इतिहासदेखि नै बाढीले सताइरह हुनाले कर्णाली नदी नियन्त्रणको व्यवस्थापन राम्रो नहुन सकेका कारणले हामीले झेलेका बाढीहरू हाम्रो सम्झनामा अझै, अब यो अहिले त हामी भदौमै छौं, असोज महिना पूर्ण रूपमा हाम्रो लागि तपाईँको जोखिमको महिनाको रूपमा हामी लिन्छौं। किन भन्दा 66 सालको बाढी, तपाईँको दोस्रो बाढी असोजको 22 गते आएको, त्यसै गरी 78 सालमा जुन भीषण बाढी आयो तपाईँको चिसापानीमा झण्डै 14 मिटर पुगेको थियो पानीको सतह, त्यति बेलाको बाढीले त अब टिकापुर समग्र डुबाएको थियो। त्यो बाढीको बेलामा अझ ठूलो नोक्सानी भएको थियो, किसानको धान पाकेको थियो। कार्तिकको 2 गते थिए, दशैं मनाइसकेका थिए जनताले, कार्तिकको 2 गते धान काटेर कुन्याहरू लगाएका थिए, धान थुपारेको थियो भनौं न, सबै धानहरू समेत तपाईँको सबै बगाएर लगेको स्थिति थियो, भनौँ न एकदम जर्जर अवस्था, एकदम दुःखदायी अवस्था थियो। यो परिस्थितिमा 8 नम्बर वडा, मैले भन्न खोजेको के हो भने, असोज महिनासम्म पनि हामी, असोजको अन्तिम जाँदा पनि हामी ढुक्क बस्ने स्थिति छैन, टिकापुर नगरपालिका ढुक्क बस्ने स्थितिमा छैन। अब हामी र अब अन्य प्रकोपको दृष्टिकोणले त अब तपाईँको धेरै प्रकोपहरू हुन्छन्। अब भूकम्प आउला, हावाहुरी आउला, तपाईँको के अरे खडेरी पर्छ, शीतलहर पर्छ, अब प्रकोपहरू त छन्, धेरै छन्। र मुख्य जोखिमको रूपमा प्रकोप बाढी नै भएको हुनाले टिकापुर नगरपालिका अलिक गम्भीर रूपमा अब यहाँको सबै क्षेत्रहरू, सर्वोदय राजनीति क्षेत्रहरू, सरकार राख्ने अरू संघ संस्थाहरू, अब स्थानीय सरकार आफैमा जिम्मेवार सरकार हो, र त्यसैसँग साथै अब हामीले फेरि अवेरनेस गर्ने, सजग बनाउने हाम्रो काम हो। धेरै अब स्थानीय सरकारले ठूलो संरचनामा पैसा खर्च गरेर तटबन्ध निर्माण गर्ने सक्ने बजेट साधन स्रोत हुँदैन। त्यो खास गरी रानी जमरा कुलरिया सिंचाई आयोजना हाम्रो यहाँ गौरव, राष्ट्रिय गौरवको प्रोजेक्ट भएको कारणले गर्दा संघीय सरकारले त्यसलाई हेर्छ। संघीय सरकारले तपाईँको कार्यान्वयनको पाटोलाई भनौँ न निर्देशनमा रानी जमरा कुलरिया सिंचाई आयोजना सञ्चालनमा हुन्छ। त्यसैले संघीय सरकारको मुख्य दायित्व हुन्छ नदी नियन्त्रणको लागि भन्ने हाम्रो बुझाइ हो। त्यसैले अब टिकापुर क्षेत्र जोखिममा छ, संघीय सरकारको ध्यान जाओस्, यहाँ बढी भन्दा बढी तपाईँको कमसे कम नदी नियन्त्रणलाई प्रमुख एजेण्डाको रूपमा संघीय सरकारले बुझिदियोस् भन्ने हाम्रो चाहना छ। खास गरी अहिले
0: नदी कटानका कारण बेदबासको जंगल रहेको शक्ति कर्णाली सामुदायिक वन जोखिममा पर्दै गएको छ। यसबारे जानकारी दिँदै वडा अध्यक्ष यज्ञ प्रसाद नेउपाने,
2: वर्षातको समयमा कर्णालीको तटीय क्षेत्र अन्तर्गत शक्ति कर्णाली सामुदायिक वन क्षेत्र नेपालकै तपाईँको नमुना वन हो, त्यो बेत उत्पादन गर्ने वन अहिले एकदम जोखिममा परेको छ। विगत 3-4 वर्षदेखि नै त्यहाँको तटबन्ध फुटेर अहिले वन क्षेत्रलाई धेरै कटान गरेको छ भने, मोहना पथरिया नदीले पनि तपाईँको चाहिँ वैदिका केही बस्तीहरूलाई प्रभावित पार्छ, तर तर विशेष गरेर हामी अहिले पुराना बनेका तटबन्धहरूमा पनि मर्मत कार्य गर्ने एकदम जरुरी छ। धेरै भत्किसकेका स्थिति पनि छन्। सबभन्दा बढी सत्य कर्णाली सामुदायिक वनको क्षेत्र जो असाध्य उच्च जोखिममा छ, त्यतातिर राज्यको ध्यान आकर्षण हामीले पटक पटक मन्त्री परिषददेखि लिएर तपाईँको प्रधानमन्त्रीदेखि ऊर्जा मन्त्री हरेक ठाउँमा हामीले त्यसको पहल कदमी गर्यौं, तर पनि राज्यको नजर त्यहाँ पुग्न सकेको छैन। यदि त्यो क्षेत्रमा व्यवस्थित तटबन्ध फेरि हुन सकेन भने तपाईँको टिकापुर नगरपालिकाको वाडा नम्बर 8 अधिकांश भूभाग एकदमै जोखिममा छ। त्यो क्षेत्रबाट नदी फुट्ने सम्भावना एकदम प्रबल छ। अहिले त नदी पानीको स्थिति धेरै बढेको अवस्था नभएकोले पनि केही बचेको छ, नत्र भने तपाईँको चाहिँ 11-12 पानी चिसा पानीको मापदण्डमा यदि जाने हो भने त्यो क्षेत्र असाध्य जोखिममा रहेको कुरा सम्पूर्ण नगरवासीलाई अर्थात राजनीतिक दल सबैलाई चाहिँ म सरोकारवालालाई सबैलाई चाहिँ यो अनुरोध गर्न चाहन्छु र राज्यको निकायलाई पनि केन्द्रीय सरकार चाहिँ प्रदेश सरकारलाई पनि म एकदमै अनुरोध गर्न चाहन्छु। त्यो क्षेत्र असाध्य जोखिममा छ भनेर हामी पटक पटक डेलिगेशन काठमाडौँ पनि गयौं। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि हामीले भेट्यौं, ऊर्जा मन्त्री शक्ति बस्नेतलाई पनि हामीले भेट्यौं र लगायत विभाग चाहिँ सिंचाईसँग सम्बन्धित विभागहरू नदी नियन्त्रण कार्यालय राजापुरलाई हामीले पटक पटक जानकारी गराएका छौं कि यो क्षेत्र जोखिममा छ, राज्यले बजेटको व्यवस्थापन गरेर त्यो क्षेत्रलाई चाहिँ जोखिमबाट बचाउनु पर्छ भन्ने कुरा हामीले धेरै पटक चाहिँ पहल गरेका छौं। नगरको बजेटले त्यति सम्भावनै छैन, यो म त भन्नुपर्दा प्रदेशको बजेटले पनि त्यसलाई त्यति सम्भावना देखिँदैन। यसका लागि संघीय सरकारकै नै ध्यान आकर्षण हुनुपर्छ भन्ने मलाई लाग्छ। अहिलेको सरकारको यस क्षेत्रका माननीय कोमल ज्ञानले पनि पहिलो प्राथमिकतामा मेरो कर्णालीको नदी तटबन्धलाई तपाईँको तटीय क्षेत्रको तटबन्धलाई व्यवस्थित गर्ने मेरो एक नम्बरको चाहिँ माग हुनेछ भन्ने कुरा उहाँले सार्वजनिक रूपमा निर्वाचनका बखत लगायत निर्वाचित भएर आइसकेपछि पनि यहाँका जनताहरूलाई आश्वासित पार्नुभयो, तर अहिले हामी बजेटको कुनै त्यस्तो सन्देश पाएका छैनौँ, कुनै सूचना पाएका छैनौँ कि त्यो क्षेत्रमा बजेट छुटिएको छ, व्यवस्थित तटबन्ध बल्ला भन्ने खालको हामीले अहिलेसम्म यो सरकार संघीय सरकारले पनि त्यस्तो खालको आश्वासन लगायत बजेटमा कुनै त्यस्तो हामीले देखेका छैनौँ र हामी असाध्यै चिन्तित छौँ। यदि राज्यले त्यो क्षेत्र हेर्न सकेन भने एउटा इतिहास बोकेको सामुदायिक वन, तपाईँको नेपालमै सबभन्दा बढी पानी विद्युत उत्पादन गर्ने सामुदायिक वन लगायत टिकापुरको वार्ड नम्बर 7 र 8 एकदमै उच्च जोखिममा रहेको कुरा म जानकारी गराउन चाहन्छु। विपद धेरै प्रकारका हुन्छन्। तपाईँको अब अहिले तत्काल हुने विपद भनेको विशेष गरेर बाढी, यदि बाढी हामीले पानीको मात्रा बढेको खण्डमा बाढी आयो भने क्षेत्रगत डुबान हुने, त्यसपछि गएर कटान हुने, अर्थात बनेका संरचनाहरू चाहिँ तटबन्धका संरचनाहरू भत्किने, यी जोखिमहरू अहिले तत्काललाई हामीले विपदमा त्यसलाई अहिले पहिलो प्राथमिकतामा राखेका छौँ।
0: नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले गरेका निर्णय बारे जानकारी दिँदै वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी,
3: टिकापुर नगरपालिका क्षेत्रमा जुन 2083/5/20 आएको जुन निरन्तर वर्षाले गर्दा कर्णाली नदीको तटीय क्षेत्रमा हाम्रो टिकापुर नगरपालिका भित्रमा अलिकति धेरै ठाउँमा चाहिँ कटान उच्च भएको भनेर हामीले अनुगमन गर्ने क्रममा भेटियो र योभन्दा पहिला पनि हामीले जुन टिकापुर नगरपालिका वार्ड नम्बर 5 पटक पटक निर्णय गरेर यो सम्बन्धित निकायमा अनुरोध पनि गरिसकेका छौं र पनि फेरि यो काम तत्काल नगरेमा टिकापुर नगरपालिका वार्ड नम्बर 5 पार्क भन्दा उत्तरतर्फ जुन अहिले एकदम कटान भइराखेको अवस्था छ त्यो फुटिसकेपछि वार्ड नम्बर 5, 6, 7 र 8 का बस्ती पनि पुरै प्रभावित हुन सक्ने र हाम्रो टिकापुर पार्क पनि जोखिममा भएको हुनाले हामीले यो नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक आह्वान गरेका थियौं। सर्वप्रथम हामीले चाहिँ अस्थायी तटबन्ध जहाँ जहाँ चाहिँ कटान भइराखेको छ त्यो क्षेत्रमा हामीले कसरी जान सकिन्छ भनेर जुन टिकापुर नगरपालिका वार्ड नम्बर 5 जुन हाम्रो कटान भइराखेको छ पार्क भन्दा उत्तरतर्फको त्यो क्षेत्रको लागि हामीले रानी जमरा कुलरिया सिंचाई आयोजनालाई फेरि अनुरोध गर्ने, तत्काल यो अस्थायी बोल्डर राखेर हुन्छ है कसरी हुन्छ यो अस्थायी तटबन्ध निर्माणको लागि भनेर निर्णय गरेका छौँ। सँगसँगै हामीले त्यसपछि अर्को टिकापुर नगरपालिका वार्ड नम्बर 8 श्रीलंका तोली गाउँ भन्छ, त्यहाँ चाहिँ हाम्रो 18 घरधुरी चाहिँ एकदमै प्रभावित हुन सक्ने, अहिले नै अब कटान भएर जोखिम हुन सक्ने अवस्था भइसकेपछि कर्णाली नदी व्यवस्थापन आयोजना राजापुरलाई इलाका प्रशासन कार्यालय मार्फत यसको समन्वयका लागि अनुरोध गरेर पत्राचार पनि गरिसकेको छ यो निर्णय गरेर हामीले। र अर्को हाम्रो चाहिँ अब टिकापुर नगरपालिका विपदको हिसाबले एकदमै जोखिम छ, अहिले चाहिँ अब बर्खाको बेला डुबान क्षेत्र पनि हो यो, त्यसको लागि तत्काल निर्णय गर्न गाह्रो हुन्छ भनेर अहिले नै कार्य जिम्मेवारीको हिसाबले हामीले टिकापुर नगरपालिकामा कुनै त्यस्तो ठाउँमा आपतकालीन अवस्था आयो भने पालिकासँग भएको स्रोत साधन जेसीबी होला, टिप्पर होला, अब सब वाहन दमकलका जे जे छन् हामीले पालिकासँग भएको स्रोत साधन प्रयोग गर्छौं र त्यतिले भ्याएन भने पनि कहिलेकाहीँ धेरै मात्रामा हामीले तत्काल सम्बोधन गर्नुपर्ने आपतकालीन अवस्थालाई न्यूनीकरण गर्नको लागि पालिकाको स्रोत साधनले भ्याएन भने हामी भाडामा लिएर तत्काल त्यो सम्बोधनको लागि नगर कार्यपालिकालाई त्यस बजेटको लागि अनुरोध पनि गरेका छौं र त्यो काम गर्नको लागि हामीले चाहिँ सम्बन्धित शाखाहरूलाई जस्तै विपद व्यवस्थापन शाखा, सरसफाई शाखा, पूर्वाधार शाखा, प्रशासन शाखाले यसको लिड गरेर कहाँ कसको जिम्मेवारी पर्छ त्यो अनुसारको कार्य गर्नलाई हामी सम्बन्धित वडा कार्यालयले जुन समन्वय गर्छ यो ठाउँमा यस्तो अवस्था छ भनेर त्यसको आधारमा चाहिँ त्यो काम गर्नलाई नगर कार्यालयले चाहिँ हामीले अनुरोध गरेका छौँ। अर्को निर्णय भनेको अब अस्थायी तटबन्ध जहाँ नभई नहुने अहिलेको अवस्थामा हामी हेर्दाखेरि टिकापुर नगरपालिका वार्ड नम्बर 8 जुन श्रीलंका भन्दा तल टोली गाउँमा एकदम प्रभावित क्षेत्र देखियो त्यो क्षेत्रमा हामी यो कर्णाली जलाधार आयोजना जुन राजापुरलाई अनुरोध त गरेका छौँ बोल्डरको लागि र पनि त्यो सँगसँगै त्यो ठाउँमा चाहिँ अहिले नै कट्टा जाली लाएर पनि समाधान हुन सक्छ भनेर त्यसको लागि हामीले सम्बन्धित सरकारवाला सुरक्षा निकायलाई यो कार्यको लागि अनुरोध गर्ने र त्यो कार्य गर्नको लागि जुन तार जालीहरू चाहिन्छ कट्टाहरू चाहिन्छ त्यसको लागि रानी जमरा कुलरिया सिँचाई आयोजनालाई पनि अनुरोध गर्ने निर्णय गरेका छौँ। र अब कहिलेकाहीँ यो कार्य गर्नलाई अन्य खर्चहरू पनि हुन्छ त्यो खर्च व्यवस्थापनको लागि चाहिँ हामीले नगर कार्यपालिकालाई नै सिफारिस गर्ने भनेर निर्णय गरेका छौँ। अर्को अब हामीले अहिले सबैभन्दा महत्वपूर्ण चाहिँ पूर्व सूचना हो। पूर्व सूचनाले हामी सबैलाई कम्तीमा पनि जीव ज्यान बचाउन सहयोग गर्छ भन्ने उद्देश्यले हामीसँग जुन जल तथा मौसम विज्ञान विभागले दिने पूर्वानुमानको पूर्व सूचना छ त्यो त हामी दैनिकी रूपमा जुन पूर्व सूचना दिनै राखेका छौँ। सँगसँगै हामीसँग अर्को जोखिम भनेको नदी कटानको छ। कुनै ठाउँमा ड्याम फुट्यो भने बस्ती चाहिँ एकाएक हाम्रो चाहिँ जोखिममा पर्ने भएको हुनाले हामीले यसको लागि तत्कालीन सूचना पर्वको लागि हामी चाहिँ स्थानीय रेडियो त्यस्तै गरेर हामीले चाहिँ अब माइकिङका कुराहरू भयो हामीसँग भएको साइरन त्यसपछि गएर एसएमएस सामाजिक सञ्जाल मार्फत पनि सूचना तत्काल प्रवाह गर्ने भन्ने कुराहरू राखेका छौँ। अब यो सूचना प्रवाह गर्दाखेरि कहिले अब माइकिङको लागि भाडामा लिनुपर्ने सक्ने कुराहरू यस्तो खर्च व्यवस्थापनको लागि हामी नगरपालिकालाई अनुरोध गरेर यसरी यो विपद व्यवस्थापन समितिको बैठकको निर्णयहरू चाहिँ रहेको छ।
0: नदी कटानको समस्या समाधानका लागि पहल भइरहेको कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजीले बताउनुभयो।
4: हाम्रो टिकापुरका सम्पूर्ण विपद शाखादेखि लिएर प्रमुख प्रशासकीय जीवदेखि लिएर सम्पूर्ण हाम्रो टिम गएर त्यो ठाउँलाई निरीक्षण गरेर सम्बन्धित निकायलाई तत्काललाई पहल गर्ने भनेर हामीले निर्णय गरेर पठाइसकेका छौँ र थप वाडा नम्बर 5 को माथिको लागि सिंचाई समयमा पनि समन्वय गरेर हामी त्यो छिटोमा छिटो त्यो हामीले पहल गरेर लम्कीचुवा नगरपालिका मोहनयान गाउँपालिकाका अध्यक्षज्यूलाई आग्रह गरेर उहाँको त्यो राजनीतिक सहमति भएर बोल्डोजर उठाउने समस्या छैन तर ठेकदारको कारणले ठेकदार काम नगरिदिएको कारणले त्यो समस्या भएको छ। हामी तत्काल सिंचाईका प्रमुखजीहरूसम्म सिंचाईका हाकिम साहबजीहरूसम्म एकदम समन्वयमा छौँ। छिटोभन्दा छिटो त्यो समस्याको समाधान कसरी हुन्छ हामी त्यसको लागि पहल गरिराखेका छौँ। र अर्को कुरा हाम्रो बाढी पीड़ितको लागि पनि हामीले अस्ति नै निर्णय गरेर जुन रसुवा बाढीहरूको लागि हामीले निर्णय गरेर उहाँहरूको लागि पनि कमसेकम घरबाट चितुन जाने पर्ने जुन अवस्था थियो चितुन जाने अवस्था नगएर उहाँहरूको घर दैलोमै गएर डिएनएल सङ्कलन गर्ने व्यवस्था मिलाएका छौँ। त्यो काम पनि जारी छ।
5: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले टिकापुरका 34 परिवार प्रभावित भएका छन् जसमध्ये केही नागरिक अहिलेसम्म बेपत्ता छन्। टिकापुर नगरपालिकाले बाढ़ीमा प्रभावित भएका परिवारका सदस्यलाई मनोसामाजिक सेवा दिइरहेको छ। यसका साथै घरमै गएर डीएनए परीक्षणका लागि नमूना संकलन गरिरहेको छ। यसै विषयमा स्वास्थ्य कर्मी उषा भूषालसँग कुराकानी गरेका छौं।
6: हाम्रो टिकापुर नगरपालिकाको 33 हाम्रो बाढ़ीमा बेपत्ता हुनु भएको थियो होइन कसैजनाको पनि कसैको पनि अहिलेसम्म अत्त पत्तो छैन अनि उहाँहरूको हामी घर घरमा गयौँ। खासमा यस्तो विपत्ति बेलामा चाहिँ मनमा चाहिँ एकदम डर हुने ट्रामा टाइपको एकदम आघात पर्छ उहाँहरूलाई होइन त्यसले गर्दा चाहिँ हामी उहाँहरूको चाहिँ भावनामा हामी पनि उहाँहरू दुःखी भइरहेको बेलामा चाहिँ हामी पनि तपाईँको साथमा छौँ भनेर एउटा एक्टिभेटर जनाउन र मानिसहरूमा चाहिँ एकदमै विचलन हुन्छ विपत्ति बेलामा त्यसको लागि चाहिँ सपोर्ट गर्न गइरहेको छौँ होइन उहाँहरूमा चाहिँ एकदम निराशा अनि उहाँहरूको चाहिँ एक प्रकारको हाम्रो मान्छे चाहिँ खोजियोस् भन्ने एक प्रकारको आशा होइन दुःखी त्यो अवस्था भावना त्यस्तै थियो भने अनि भौतिक रूपमा हेर्दाखेरि चाहिँ जति पनि हाम्रो कामदारहरू जानुभएको उहाँहरू चाहिँ फाइनेन्सियलीमा आर्थिक रूपमा एकदम विपन्न टाइपकोहरू नै धेरै जानुभएको थियो अनि उहाँहरू चाहिँ एकदम आघातमा हुनुहुन्छ अहिले एकदम दुखी पायौँ हामी सबैजना
7: दुःख परेको आफन्तको घरमा जाँदाखेरि धेरै जसो आफन्तहरूले चाहिँ एकदम पीड़ाको कुरा गर्ने चलन छ नि त हाम्रो समाजमा
6: हजुर
7: पीड़ामा रहेको परिवारलाई भेट्दा कस्तो खालको कुराकानी गर्नपर्छ
6: खासमा उहाँहरूलाई चाहिँ अब हामीले चाहिँ नरुनु यस्तो उस्तो भनेर चाहिँ भन्न मिल्दैन किन भन्दा हाम्रो के अरे हाम्रो नेचरले के भन्छ भने दुःख चाहिँ व्यक्त गर्यो गर्नुपर्छ भन्छ कि होइन उहाँहरूको भावना चाहिँ रोएर अथवा भनेर मुखले बोलेर उहाँहरूले भावना व्यक्त गर्नुभयो भने पछि चाहिँ त्यो सिम्टमको रूपमा नदेखिन देखिँदैन होइन त्यो बेलामा चाहिँ उहाँहरूले भावना दबाउनु भयो भने गाह्रो हुन्छ होइन उहाँलाई चाहिँ सपोर्टिभ तपाईँको दुःख म बुझ्छु तपाईँलाई यो अवस्थामा गाह्रो भइरहेछ भरोसा राख्नु तपाईँ हामी तपाईँको साथमा हामी छौँ होइन हामी पनि तपाईँको दुःखमा दुःखी छौँ भनेर उहाँको दुःखलाई एकैबाट जनविधाको कुराहरू गर्नु
7: भनेपछि उहाँहरूको पीडामा साथ दिने खालको अथवा उनीहरूलाई चाहिँ मानसिक रूपमा अलि बलियो बनाउने खालको कुराकानी गर्नु पर्यो।
6: हजुर, मानसिक रूपमा चाहिँ उहाँलाई चाहिँ भरोसा मिल्ने टाइपको, मेरो दुःखमा कोही आएर मसँग दुखी भइरहेको छ, मेरो दुःखमा कोही आएर बसिरहेको छ, मेरो कुरा सुनिदिइरहेछ भन्ने हिसाबले चाहिँ उहाँहरूसँग कुरा गर्ने, सँगै बस्ने गरिदिनु पर्छ।
7: यस्तो यो 81 अब बाढी आयो, आफन्तहरू बेपत्ता भयो भन्ने घटनापछि यस्तो मानिसहरूमा चाहिँ कस्तो खालको समस्याहरू चाहिँ देखिन सक्छ?
6: अब ट्रामा यो आघात भन्छ होला, एकदम विपदले गर्दाखेरि चाहिँ हाम्रो दिमागमा एकदम चोट लाग्छ, जस्तो हाम्रो बाहिर शरीरमा काट्दाखेरि चोट लाग्छ नि, त्यस्तै गरी हाम्रो ब्रेनमा पनि मनमा चाहिँ त्यसरी चोट लाग्छ। त्यसै प्रकृतिले चाहिँ हामीलाई जो दुई हप्तासम्म चाहिँ हामीलाई त्यो रिलिफ हुनलाई चाहिँ रिलिफ हुन्छ क्या दुई हप्तासम्ममा। अब उहाँहरूको चाहिँ बेपत्ता भएको भएर उहाँलाई चाहिँ अहिले गाह्रो भइरहेको छ, नभए नर्मल यसरी गएको बेलामा त हामी सबैलाई पीडा हुन्छ नि त, होइन? त्यस्तो बेलामा पनि हाम्रो दुई हप्तामा चाहिँ हाम्रो ब्रेनले चाहिँ हामीलाई चाहिँ त्यो सहने शक्ति दिन्छ। तर कसै कसैलाई चाहिँ कस्तो हुन्छ त्यो सिम्टम चाहिँ दब छ, भावनाहरू दब छ, त्यो बेलामा उनीहरू एकदम कसो कोही रुँदै रोएन भने पनि त्यो पछि चाहिँ समस्याको रूपमा निस्किन्छ, होइन? त्यस्तो कुराहरू चाहिँ उसले गुम्साएर राख्यो, पीडा धेरै भयो, अथवा कसैले स्वीकार्दै स्वीकारेन, मेरो मान्छे मरेकै छैन, डेनेल भन्छ, त्यसलाई उसले स्वीकार्नै सक्दैन कि ऊ जीवितै छ भन्ने खालले स्वीकारेन भने पनि पछि गएर चाहिँ उसलाई समस्या आउँछ, मानसिक समस्या आउँछ, निन्द्रा नलाग्ने, मुटु डुल्डुले, छटपटी हुने, रिस उठ्ने, यस्तो समस्याहरू पछि गएर पोस्ट ट्रामेटिक डिसअर्डर भनेर चाहिँ पछि पिसिएसडी भनेर चाहिँ पछि देखिन्छ त्यो चाहिँ।
7: जस्तो अब अहिले चाहिँ कतिपय प्रभावित परिवारहरू धेरै दिनसम्म खाना नखाने, धेरै दिनसम्म सुत्न नसक्ने खालको समस्याहरू हुन सक्छ नि,
6: हजुर,
7: उहाँलाई यहाँहरूले कसरी सम्झाइराख्नु भएको छ?
6: हामी चाहिँ उहाँलाई अब उहाँको घर परिवारलाई चाहिँ केयर गर्ने मान्छेहरूलाई चाहिँ उहाँलाई चाहिँ घरकुराहरू चाहिँ खुवाइदिनु, होइन? उहाँलाई यदि समस्या आयो, निन्द्रै नलाग्ने समस्या भयो, अथवा उहाँ सुत्न सक्नु भने एकदम गाह्रो भयो भने चाहिँ हामीले सबैलाई नम्बर दिन्छौँ, हामी मिना कुवर मेरामको र मेरो हामी मेरो चाहिँ अनि हामीले चाहिँ उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्नु भन्छ। हामी चाहिँ दुई हप्तासम्म चाहिँ त्यो समस्याहरू भयो भने हामी औषधी खुवाउँदैन, त मान्दा दुई हप्तालाई चाहिँ मान्दैन, होइन? 14 दिनसम्मलाई त्यो रुने अथवा मुटु ढुक्ढुक्ने त्यस्तो समस्या आइहाल्यो भने पनि त्यसलाई चाहिँ मानसिक रूपमा चाहिँ हामी मानसिक रोगको रूपमा चाहिँ लिँदैन, होइन? त्यसपछि पनि उहाँहरूलाई गाह्रो भयो भने मानसिक रोगको रूपमा लिएर उसलाई चाहिँ औषधी खुवाउनु पर्ने हुन्छ। त्यसले गर्दा चाहिँ हामी सबैलाई कन्ट्याक्ट नम्बर दिएका छौँ, उहाँहरूले गाह्रो भयो त्यस्तो परिस्थिति आयो र उहाँलाई उपचार गर्नुपर्ने भयो भने चाहिँ हामी उपचार गर्ने प्रक्रियामा जान्छौँ र फलोअप पनि गर्ने भनेको छ हामीले। अब उहाँहरूलाई चाहिँ हामी त सुरुकै अवस्थामा गयौँ होइन, आज 13 दिन जति भयो, अब फेरि अब हामी 2 दिनपछि फेरि उहाँहरूलाई फेरि फोन मार्फत भए पनि फलोअप गर्ने भनेर हामी त्यस्तो प्लान गरेका छौँ।
7: हुन्छ, यहाँलाई धन्यवाद।
6: हजुरलाई पनि धेरै धेरै धन्यवाद।
5: कार्यक्रममा अब केही सूचना तथा सन्देशहरू।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी रत्ना पुनमगरलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
8: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
9: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
8: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
9: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
8: अब त म ढुक्क।
10: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
9: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
11: ओहो मेयर साहब, नमस्कार है।
12: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
11: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
12: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
11: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
12: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
11: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
12: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
11: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
12: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
11: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
12: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
11: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
12: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
11: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
13: विपद बारे चासो राखौ, चनाखो बनौ।
14: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
15: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
16: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक दुर्बा सुनार।
17: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
18: यो ओसीएमसी भनेको के आयो फेरि?
19: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
18: ओसीएमसीले के सहयोग गर्छ त?
19: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
20: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
15: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
21: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
15: अरेल्ला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि। संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिंजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनसानीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98 6 88 00 08 र 98 25 67 77 72।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन। यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98481 69 64।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: दिदी तिज पनि आउन लाग्यो यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन छ नि बहिनी तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि
6: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे
5: ए हो र बहिनी अरू के पाइन्छन् त त्यहाँ
6: त्यहाँ त माइली तिलहरी छटके तिलहरी रामलीला झाला पिचरा झुम्का बाला एक आनामा एक जोडी चुरा बबी औठी बेरुवा औठी पेन्डल एकदेखि चार आनासम्मका नौगेडी हारहरू चन्द्रमा मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनका साथै खरिद बिक्री पनि गरिन्छन् नि
5: ओहो बहिनी यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ अनि मूल्य र गुणस्तर कस्तो छ नि
6: उचित मूल्य राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो
5: त्यसो भए ढिलो नगरौ न बहिनी आजै जाऊ
6: ल जाऊ तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्
5: इन्द्रेणी ज्वेलर्स बलभद्र चोक टिकापुर कैलाली सञ्चालक रणबहादुर सुनार सम्पर्क नम्बर 9848444019
7: के तपाईँलाई थाहा छ
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
7: हो र
8: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
7: के छ त विकल्प
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
7: विस्तारै गर्दा हुँदैन
8: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
7: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
8: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
0: हिन्दू महिलाहरूको महान चाड हरितालिका 30/2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
6: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
7: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
1: हुन्छ नि, तर कहाँबाट किन्ने त?
0: अब किन टाला जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38।

0: कतै भुक्छे
1: कतै बाढी
0: कतै पहिरो जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
2: त्यसैले वृक्षारोपण गरौ जंगल बचाऊ भुक्छेबाट जमिन जोगाऊ
3: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: ओहो उमेर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
3: कतै भूख छ,
4: कतै बाढी,
3: कतै पहिरो, जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
5: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
6: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रैथाने जातको बिउमा परिवर्तन हुँदा किसानलाई अन्न भण्डारण र बिउ राख्न समस्या, किसानहरू वर्षेनी बजारबाट बिउ खोज्न बाध्य। टीकापुर उद्योग वाणिज्य संघका सबै सदस्यको निशुल्क दुर्घटना बीमा, व्यवसायीले 1 लाख रूपियाँ बराबरको निशुल्क दुर्घटना बीमा लाभ पाउने। मापदण्ड अनुसारका सड़क निर्माणमा प्राथमिकता दिएको टीकापुर वडा नम्बर 2 का वडा अध्यक्ष दीपक चौधरीको भनाई र दलित समुदायका अधिकार सुनिश्चित गर्न सरकार गम्भीर रहेको मुख्यमन्त्री भट्टको भनाई। खोज खबर अब विस्तारमा। रैथाने जातको बिउमा परिवर्तन हुँदा किसानलाई अन्न भण्डारण र बिउ राख्न समस्या भएको छ। बिउ परिवर्तन भएसँगै थारू समुदायले अन्न भण्डारण गर्ने तरिका पनि बदलेका छन्। पछिल्लो समय अन्न भण्डारण गर्ने तरिका मात्रै होइन, बिउमा भएको परिवर्तनसँगै कृषकहरू अन्नबालीमा विषादीको प्रयोग गर्न बाध्य पनि भएका छन्। थप खबर गीता चौधरीबाट।
1: समय बितेसँगै थारू समुदायमा अन्न भण्डारण गर्ने तरिकामा पनि परिवर्तन आएको छ। पहिला थारू समुदायमा अन्न भण्डारण माटाको डेहरीमा, गेडागुडीका बिउहरू कुठलीमा, थारू आलू परालमा पोका बनाएर घरको वा गोठको माटी झुण्ड्याएर राख्ने चलन थियो। यसरी अन्न भण्डारण गर्दा अन्नमा किरा लाग्ने र कुहिने सम्भावना कम हुन्थ्यो, तर अहिले त्यस्तो गरिँदैन। जानकी गाउँपालिका वडा नम्बर 8 की चन्द्री कुमारी चौधरी।

0: दिने छ भन्दा नर्मल जस्तो एक्सिडेन्टली केसमा नर्मल दुर्घटनादेखि लिएर मृत्युसम्मकोमा चाहिँ ऊ चाहिँ 1,00,000 भुक्तानी गर्ने भन्ने सम्झौता छ। टिकापुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्षजीको हस्ताक्षर छ भने प्रोटेक्टिभ माइक्रो फाइनेन्सको चाहिँ सीईओ हुनुहुन्छ।
1: सम्झौता अनुसार संघमा दर्ता भएर नवीकरण भएका व्यापारी व्यवसायीहरूले 1,00,000 रूपियाँ बराबरको निशुल्क दुर्घटना बीमा लाभ पाउनेछन्। यो वर्ष यो सम्झौता 1 वर्षसम्मका लागि हुने र निशुल्क बीमा कार्यक्रमले आउँदा वर्षहरूमा पनि निरन्तरता पाउनेछ। साना व्यवसायीहरू दुर्घटनामा पर्दा पटक पटक समस्याहरू आउने गरेका कारण यसले केही सहज हुने र आगामी दिनमा अन्य कार्यक्रमका लागि पनि संघ अघि बढ़िरहेको महासचिव तिमले सेनाको भनाई छ।
0: ससाना व्यवसायहरू जो आर्थिक रूपमा कुनै सामान्य हिसाबले एक्सिडेन्ट केसमा गर्दा उहाँहरूको व्यवसाय नै धरापमा पर्ने आर्थिक अवस्थाले गर्दा उहाँहरूले धेरै मर्का पर्ने खालका घटनाहरू पटक पटक उद्योग वाणिज्यसँगमा पनि त्यो देखिँदै आएको छ। त्यो समस्यालाई निराकरण गर्नका निमित्त नै उद्योग वाणिज्यसँगले यस्ता पोलिसीहरू ल्याएको आउँदा दिनहरूमा जस्तो अहिले दुर्घटना मात्र छ, आउँदा दिनहरूमा व्यवसाय र व्यवसायको कसरी अधिक सब्सिडी दिन सकिन्छ भनेर च्याम्बर त्यो विषयमा पनि छलफलमै छ।
1: निशुल्क दुर्घटना बीमा अन्तर्गत व्यापारी व्यवसायहरूले दुर्घटना भएर मृत्यु भएमा 100% बीमाको रकम पाउने, क्रिया खर्च बापत बीमाको रकमको 10% वा 10,000, घाइतेको अवस्था हेरेर बढ़ीमा 100% र घाइते भई औषधि उपचार गर्नु परेको अवस्थामा 1,00,000 रूपियाँसम्मको औषधि उपचार खर्च पाउनेछन्। टिकापुर उद्योग वाणिज्य संघले पहिलो पटक व्यापारी व्यवसायहरूको निशुल्क दुर्घटना बीमा गरेको हो। बीमा कम्पनीका शाखा प्रबन्धक रेग्मीले व्यापारी व्यवसायहरूले सहजै बीमा दावी गर्न सक्ने र उनीहरूलाई बीमा दावीमा कुनै अप्ठ्यारो नहुने बताउनु भयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ, अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
7: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
6: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40

0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारवादी दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशवादी उत्थान विकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार गरीब असहाय भूमान्छेको सरकारका रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारीमा रहेको बताउनुभयो। महिला गरीब असहाय बालबालिका नवयुवावादी तथा सुकुम्बासी समुदाय मैत्री सरकार निर्माणसँगै सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी समेत भइरहेको उहाँको भनाई छ। टिकापुर नगरपालिका वडा नम्बर 2 ले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। वडाले शैक्षिक विकासलाई समेत प्राथमिकता दिइरहेको जनाएको छ। यसै विषयमा वडा अध्यक्ष दीपक चौधरीलाई 4 वर्षको उपलब्धि के छन् भनी सोधेकी छु।
1: निर्वाचित भएर आइसकेपछि यसमा उपलब्धिको रूपमा भन्नुपर्दाखेरि हामीलाई जुन किसिमको स्थानीय सरकार सञ्चालनमा व्यवस्था भएको बमोजिम हामीले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, त्यसै गरी सुशासन र वातावरण तथा विपद सम्बन्धी जुन क्रियाकलापहरू हामीले गर्नुपर्ने थियो त्यसमा हामी कहीँ कतै चुकेको जस्तो मलाई चाहिँ लाग्दैन। वार्ड नम्बर 2 राम्रै गरेको जस्तो लाग्छ। जनताको अपेक्षा यहाँ धेरै छ। अब जनताको अपेक्षा बमोजिम हामीले थुप्रै कुराहरू गर्न नसकेको पनि होला। कतै बजेटको अभाव थियो होला या कतै गर्न खोज्दा खोज्दै पनि कानूनलाई कार्यान्वयन गर्ने निकायमा छौं, जसले गर्दाखेरि कुनै कुनै कुराहरू चाहिँ कानूनी रूपमा हामीले अगाडि बढाउन सकेनौं होला। काम गर्नलाई अप्ठ्यारो भएथ्यो होला। जति हामीले सकेका छौं त्यो चाहिँ पक्कै पनि गरेका छौं। सायद मलाई लाग्छ 4 वर्षसम्म हामीले हात बाँडेर चाहिँ बसेका पक्कै पनि छैन। साँच्चै रूपमा भन्नुपर्दाखेरि वार्ड नम्बर 2 जसरी तपाईँको टिकापुर नगरपालिका वार्ड नम्बर 1 जसरी प्लानिङ भएको कुराहरू छ त्यो 2 नम्बरमा पक्कै पनि छैन। सड़कको कुराहरू गर्नुपर्दाखेरि हामीले अलिकति चुनौतीसँग हामीले झेल्नु चाहिँ पक्कै परेको थियो। नम्बर 2 सडक पूर्वाधारको विकासमा नक्सा अनुसारले जाने या बाटो जुन जसरी चौडाइ गर्नुपर्ने हामीलाई झन्झटिलो थियो, त्यो एकरूपता नभएको कारणले गर्दाखेरि हामीले थुप्रै ठाउँमा बाटो सड़क सञ्जाललाई विकासको बाटोतर्फ दोहोर्याउनुपर्छ भन्ने उद्देश्यका साथ सड़क विस्तार चाहिँ गर्यौं। हामीले नक्साङ्कन गर्यौं गर्नुपर्ने ठाउँमा। अहिले चाहिँ तपाईँको समग्र टिकापुर नगरपालिका वार्ड नम्बर 2 जुन टिकापुरले टिकापुरको नगरपालिकाको नम्स अनुसारले 20 फिट अनिवार्य हुनुपर्ने जुन प्लान छ त्यसलाई चाहिँ कारण गर्दै हामी चाहिँ अगाडि बढेका चाहिँ छौँ। हाम्रो वार्ड नम्बर 2 चाहिँ खानेपानी अपुग भन्ने कहीँ पनि छैन। खानेपानीको अवस्था अत्यन्तै राम्रो नै छ तर कुनै कुनै ठाउँमा चाहिँ अझै पनि तपाईँको आर्सेनिकहरू हुने, जसले गर्दाखेरि यो हामीले केही समयपछि ल्याब टेस्टको कुरा पनि सोचिरहेका छौँ र कुनै विद्यालयहरूमा भयो त्यसमा चाहिँ हामीले ल्याब टेस्ट पनि गरेका छौँ। खानेपानीको विषयमा कस्तो पानी खान मिल्ने या नमिल्ने भन्ने सन्दर्भमा हामीलाई सुझावहरू पनि दिनुभएको छ। खानेपानीको एकदमै अभाव भएको चाहिँ हाम्रो वार्ड नम्बर 2 चाहिँ होइन। शैक्षिक विकासमा हाम्रो वडा नम्बर 2 3 सामुदायिक विद्यालय छन्, त्यसै गरी 2 निजी विद्यालयहरू रहेको कारणले गर्दाखेरि हामी सबै विद्यालयहरूसँग कोअर्डिनेसनमै छौँ र हाम्रो क्षमताले भ्याएसम्म विद्यालय सुधार योजनाहरू, शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा विभिन्न दृष्टिकोणबाट हामीले छलफल पनि गरेका छौँ र म आफै पनि जनजाति माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष भइसकेको नाताले हामीले त्यहाँको वस्तुस्थिति के हो, त्यहाँको आवश्यकता के हो, विद्यालयहरूको आवश्यकतालाई मध्यनजर गर्दै हामीले पूर्वाधारको कुरा र शैक्षिक गुणस्तरलाई अगाडि बढाउनका निम्ति के भूमिकाहरू निर्वाह गर्नुपर्छ म एउटा जनप्रतिनिधिका नाताले त्यो सबै प्रयास मैले गरेको छु जस्तो मलाई लागेको छ। र हामीले निरन्तरको प्रयासले गर्दा नै आज जनजागृति माध्यमिक विद्यालयमा यसपालि टिकापुर नगरपालिका भरिकै सामुदायिक विद्यालयको एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हामीले प्रमाण पनि पेश गरेका छौँ। यो सबैको निरन्तर प्रयासले गर्दाखेरि
0: आफू अध्यक्ष भएको विद्यालय एसईमा उत्कृष्ट हुँदा कस्तो लाग्यो
1: तपाईँलाई? म त्यहाँ व्यवस्थापन समितिको अध्यक्ष भएर गइसकेपछि विद्यालय विषयमा थुप्रै कुराहरू बुझ्ने अवसर प्राप्त गरे। स्थानीय सरकार सञ्चालन सँगसँगै शैक्षिक विद्यालयलाई पनि दुईटै दृष्टिकोणले कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले म चिन्तित पनि थिएँ। जे होस् हाम्रो यो 3 वर्षको निरन्तर प्रयासले गर्दाखेरि चाहिँ हामी सफल भएका छौँ। हाम्रो त्यहाँको आवश्यकता के हो त्यो आवश्यकतालाई पहिचान गरिकन हामीले विभिन्न पूर्वाधारको सेक्टरमा काम गरेका छौँ। त्यसै गरी अब कालिका आधारभूत विद्यालयको कुरा गर्नुपर्दाखेरि पनि हामीले त्यहाँको भवनहरूका कुराहरूमा हामीले समन्वय गरेका छौँ र ओडाबाट हुने कुराहरू हामीले ओडाबाट सम्बोधन गरेका छौँ। यद्यपि कालिका स्कूलमा पनि अहिले कालिका आधारभूत विद्यालयमा पनि तपाईँको विद्यार्थीको संख्या पहिला न्यून्थ्यो भनेपछि यसपालि हामीले विद्यार्थीको संख्या पनि त्यहाँ बढाउन सफल भएको छौँ। त्यसै गरी मुक्त कमाई आधारभूत विद्यालयको कुरा गर्नुपर्दाखेरि पनि त्यहाँ भएका हाम्रो कम्पाउन्डका कुराहरू, टाटो चिसो पानीका कुराहरू, कक्षा कोठा व्यवस्थापनका कुराहरू छन्, त्यहाँ भएको अन्य सामग्रीहरू के आवश्यकता छ जस्तो कि बाल विकास, ससाना बच्चाहरूको लागि हामीले हाउस ड्रेसका कुराहरू त्यसपछि शैक्षिक सामग्रीका कुराहरू सम्पूर्ण विद्यालयमा हामीले चाहिँ प्रयास गरेका छौँ र हामीबाट भएको पनि छ। त्यसै गरी हामीले कालिका आधारभूत विद्यालय र जनजाति माध्यमिक विद्यालयमा स्तनपान कक्षको पनि व्यवस्थापन गरेका छौँ। सर्वप्रथम त अब महिला शिक्षिकाहरूको लागि सुविधाजनक त्यो कुराहरू छँदैछ। तर अर्को कुरा के हो भनेपछि जो अहिले पाँच सात क्लासमा पढ्ने जुन छात्राहरू हुनुहुन्छ यो महिनावारीको बेलामा अलिकति पेटहरू दुख्ने कहिले काहीँ त्यो फेन्टहरू हुने स्थिति हामीले आराम कक्ष टाइपको पनि बनाएको छौँ। किन त भन्दा उसले 15 मिनट त्यो आराम कक्षमा आराम गरेर फेरि क्लास चाहिँ एटेन्ड गर्न पाओस्। बहुपयोगी स्तनपान कक्ष हामीले बनाएका छौँ दुईटा विद्यालयमा। त्यसरी चाहिँ हामी नियमित रूपमा कर्मिक रूपमा चाहिँ अगाडि बढिरहेका छौँ।
2: स्वास्थ्यको कुरा गर्दाखेरि
1: स्वास्थ्यमा पनि हामीले धेरै पहुँच विस्तार गरेका छौँ। स्वास्थ्यमा पनि हामीले सक्ने कुराहरू चाहिँ गरेका छौँ। पहिले हामीसँग मानसिक सम्बन्धी बिरामीहरूका लागि औषधि वितरण थिएन। अहिले हामीले हाम्रो विजयनगर शहरी स्वास्थ्य केन्द्रबाट चाहिँ औषधि वितरण गर्ने गरेका छौँ। त्यसै गरी हामीसँग पहिला सुगर र प्रेसरको मेडिसिनहरू पाउँदैन थियो, अहिले चाहिँ हामीले यहीँबाट मेडिसिनहरू उपलब्ध गराइरहेका छौँ। र त्यसै गरी अब नियमित रूपमा खोपहरू सञ्चालन गर्ने, गाउँघर खोप क्लिनिक सञ्चालन गर्ने ती कुरा त छँदैछन्। र अर्को कुरा के छ भने सुरक्षित गर्भपतनका लागि हामीले मेरिस्टो सेन्टरसँग समन्वय गरेर अहिले त्यो सुविधा पनि हामीले विस्तार गरेका छौँ।
0: अब बाँकी प्रसंग, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानकै आसपास छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा कोशी मधेश र प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आगामी तीन दिनलाई सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी कर्णाली लगायतका प्रदेशहरूमा भारी वर्षाको सम्भावना भने नरहेको मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो।
3: आगामी तीन दिन कुरो गर्नु पर्दाखेरि विशेष गरी वर्षाको सम्भावना आज भोलि पछि नै त्यस्तो सम्भावना देखिन्छ। सम्भावनाको कुरो गर्नु पर्दाखेरि त्यतातिर मध्यमसम्मको सम्भावना बढी देखिन्छ, भारी वर्षाको सम्भावना कम कमै देखिन्छ। शुक्रबारको तुलनामा शनिबारको दिन चाहिँ अलिकति बढी सम्भावना देखिएको छ। वर्षा मध्यमसम्मको सम्भावना छ। वर्षा भन्दै गर्दाखेरि सुदूरपश्चिम प्रदेशका तराईका भूभाग र लुम्बिनी प्रदेशको तराईका भूभाग तथा कर्णाली प्रदेशको पहाड़ी भूभागतिर पनि वर्षा हुँदाखेरि कतै कतै हल्का मात्रै वर्षा हुने, कतै कतै अलिकति मध्यमसम्म वर्षा हुने जस्तो देखिन्छ। आगामी तीन दिनसम्म पनि त्यतातिरको लागि खासै त्यस्तो ठूलो वर्षा होला भनेर भन्न सकिने अवस्था देखिँदैन। यद्यपि कतै कतै मध्यम हुँदै गर्दाखेरि कतै कतै छिटा मात्रै हान्ने भनेको थोरै हल्का मात्रै हुन सक्ने सम्भावना पनि रहन्छ भने कतै कतै चाहिँ त्यस्तो ठुलो भनेर ठुलो होइन, केही समयको लागि चाहिँ अलिकति ठुलो परे जस्तो त्यो किसिमको वर्षा हुने सम्भावना पनि देखिन्छ।
0: समग्र देशको कुरा गर्दा लुम्बिनीदेखि पूर्वको भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो।
3: समग्र देशको कुरो गर्नु पर्दाखेरि आगामी तीन दिनसम्मको लागि पनि विशेष गरी पहाड़ी भूभागहरूको एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिन्छ भने अन्य भूभागहरूको कुरो गर्नु पर्दाखेरि मध्यमसम्मको वर्षाको सम्भावना बढी देखिएको छ। सबैतिर उस्तै किसिमको वर्षा हुने सम्भावना देखिँदैन, कतै चाहिँ तपाईँको मध्यम हुँदै गर्दाखेरि कतै चाहिँ हल्का किसिमको वर्षा त्यसै गरी लागि पनि त्यही सम्भावना देखिन्छ। विशेष गरी लुम्बिनीबाट पूर्वी भूभागहरूमा चाहिँ अलिकति बढी वर्षा हुने जस्तो देखिन्छ। पश्चिम भूभागहरूमा लुम्बिनीबाट पश्चिम भूभागहरू भनेको कर्णाली सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिक कम स्थानहरूमा चाहिँ वर्षा हुने जस्तो चाहिँ देखिन्छ।
0: शिक्षक सेवा आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल नियुक्त हुनुभएको छ। मन्त्री परिषदको सिंहदरबारमा बसेको बैठकले लम्सालाई शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। वहाँले प्रधानमन्त्री बालन शाह समक्ष राजीनामा बुझाएको वहाँका संचार संयोजक कमलको चौला गाईले जानकारी दिनुभयो। मन्त्री यादवले संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। वहाँको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: दिदी, तीज पनि आउन लाग्यो। यस पालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
5: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
6: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
5: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
6: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनेका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
5: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
6: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
5: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
6: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
5: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
7: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लग टीकापुर कैलाली। फोन नंबर 0915600595 ओ मोबाइल नंबर 9848423759।
8: टीकापुर नगरपालिका को आयरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम संबंधी सूचना।
9: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार बजेट विहीन बनेको 2 महिना पुग्न लाग्दा यसको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पर्न थालेको छ। प्रदेश सरकार मातहतका अस्पतालमा निशुल्क वितरण हुने औषधिसँगै प्रयोगशाला र शल्यक्रियाका आवश्यक सामग्रीको मौजात गर्दै गएपछि सेवा सञ्चालनमा कठिनाई हुन थालेको छ। प्रदेश सरकारले असार 1 गते प्रदेशसभामा 37,70,39,00,000 रूपियाँको बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको विवादका कारण पारित हुन नसकेपछि साउन 1 गतेदेखि प्रदेश सरकार बजेट शून्यतामा छ। खोज खबरमा अब पालो जनावाजको। महिलाहरू आय आर्जनसँग जोडिन आवश्यक छ। आजको जनावाजमा हामीले तरकारी खेती गरेर आफैले बिक्री गर्ने केही महिलालाई महिलाले कमाउँदा के सहज हुन्छ भनी सोधेका छौं।
10: म नाम हो कविता चौधरी, गाउँ गलौरी लगेला ती डुटिन मेरा बस ढेर तो नहीं हो बावे लौका तोरई कांकरा बावे भिंडी बा आ तो नहीं हो और समय में अब मिल जाए तब खेती करती गोट गट मंजूरी चल जी थी टीना बेस थी जा तो मिल जाए कबो बन जाए 1,000 रूपए कबो बन जाए 2,000 कबो बन जाए 300 कबो बन जाए 200 जस्ते बना 2 रोज पर से 3 रोज पर से कबो हफ्ता पुग जाए तब जी थी लड़का बाटे घर परिवार आटे नहीं कमाई बटो कहा मिली ना कमाई ना जरूरी बा नोन लहक पर मिर्चल हेक परात लड़कन के कापी पियल सिंह हुई जाए ठोमे से गोट गाद अपन हमसे हटा बिंदास खर्चा करबो एक चुनट नाइन बो दवाई तो फरबे नहीं करा अपन खेना हटो ठोठो डर थी अब वैसे तो हमरे अपन एक्चुअली खाए लगाई थी वह बेचे थी कना बड़ा मदद लागत सकारे से पैसा दोपहर के दोपहर से पैसा आठ मदद लागत सकारे से पैसा आठ मोर ना रामा चौधरी जानकी चार मुनवा तरकारी खेती तो मैं भखरे कर तू देखा सीखी सीख गिनो और समय में हमें खेतो लगाई थी हुई जाए 500-600 जननी मनाए थे पैसा कमाना जरूरी बावे कहीं से की पुरुष मने की लकेली कहाँ सम कमाई ही ना अब हमरे थोड़ बहुत कागत है घर चला ले ठिला का बच्चन टिफिन सिफिन सब बना डर थी ना अब मिल मिल के कर वो तो सब जन सहज परी ना घर खर्चा चलाई ना हो।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैठाने जातको बीउमा परिवर्तन हुँदा किसानलाई अन्न भण्डारण र बीउ राख्न समस्या। किसानहरू वर्षेनी बजारबाट बीउ खोज्न बाध्य। टीका विरूद्ध वाणिज्य संघका सबै सदस्यको निशुल्क दुर्घटना बीमा। व्यवसायले 1,00,000 रूपियाँ बराबरको निशुल्क दुर्घटना बीमा लाभ पाउने। मापदण्ड अनुसारका सड़क निर्माणमा प्राथमिकता दिएको टीकापुर वडा नम्बर 2 का वडाध्यक्ष दीपक चौधरीको भनाई र दलित समुदायका अधिकार सुनिश्चित गर्न सरकार गम्भीर रहेको मुख्यमन्त्री भट्टको भनाई। हौस् अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
11: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्यूटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
12: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
13: टीकापुर नगरपालिकाको सूचना।
14: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
13: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
14: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
13: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
14: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
13: कर सम्बन्धी विस्तृत जानकारीका लागि टीकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
14: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।
4: चियाको होटल खोलौला टिकापुर।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98 11 67 38 87।
3: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेण्डल, एकदेखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
4: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
5: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न रेडी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक टिकापुर कैलाली, सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 98 48 44 00 19।

0: नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।
7: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
9: मै नै जाइँ, उहाँ आफ्न अनुहार बिगर्के घर से बाहर नै निकर्छु।
2: उहे मारे जो तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन, बढ़िया डॉक्टर होई से उपचार हुई तवई, तोर समस्या फेन अस्ते बा, जैबे तो समाधान हुई जाए।
9: ए हो दादू, अपन अनुहार बिगर्के परेशान रहूं, तब तो मैं अब भी जाए।
8: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल, घाव, खटिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 9860071024 ओ 9806477।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
6: सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौँ। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले लग्नु भएको छ, होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित। अन्नपूर्ण एनभीएल को फाइनलमा
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्तापक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससी को बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससी को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका करिब गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भट्टीकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। 5130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको उसमा अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। आएको एकछिन यहाँले डिटेल त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1377 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। त्यही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एग्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,31,52,00,00,00 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुधे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ, त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो साउन 1 गतेदेखिबाट सुरु भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब यो काभीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ अहिले सञ्चालन छ, 2072 सालबाट चाहिँ सञ्चालनमा हो चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू, जन्म हुने बित्तिकै यो कामकाजहरूमा चाहिँ खाद्यान्नको अभाव हुने भएको कारणले गर्दा चाहिँ सरकारले चाहिँ यो पुलिस चाहिँ ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी,
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलाउन रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सगरमाथा स्नेहा सर्सलाई 3-1 सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
0: बाढ़ी प्रभावित बाल बालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाए पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं,
0: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सी आइएन।
13: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन
0: सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
15: साझा खबरमा अब मिलिजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
9: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढ़िरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
15: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ बेत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वारा डाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनुभएकी सीता थापा मगर
16: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदी बहिनी अब सबै मिलेर बसेका छौँ। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एक अर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तछार मछार गरेर पनि के गर्ने त? अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब गुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तछार मछार गर्ने होइन? अब गरेर नि के हुने हो र यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा गुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन, जम्मा यही एउटा यही लुगा लगाएर म खासै भागेका थिएँ। चप्पल पनि अरूकै हो, यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेका थियौँ। जम्मा एउटा एक सेट लुगा मात्रै मेरो चाहिँ 2 बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत 7 रोपनी थियो, 7 रोपनी खेत पनि त्यही बाढीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो। यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
15: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
17: व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
0: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौ। विशेषतः धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
17: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-500 चाहिँ त्यहाँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टर बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरूसँग छ भने ती घर बसेका छन्। त्यस्ता
21: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन्? उहाँले
17: धादिङमा पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
21: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
17: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलि दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु है कि। अब बच्चा बच्चीहरूको पढाइ सब लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
21: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
17: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ, दार्जिलिङ जिल्लाको पनि म चाहिँ दक्षिणी बेल्टको हो त्रिशुली वारीकै त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ तर दक्षिण महाभारत अत्यन्त विकट छ त्यहाँ चेपाङ जातिका मान्छेहरू छन् त्यहाँ तामाङ जातिका मान्छेहरू छन् यो त कङ्गाली जस्तै दुर्गम छ बाजुरा तपाईँको जस्तो दुर्गम छ दार्जिलिङ पनि त्यस्तै दुर्गम छ यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन अहिलेको गाडी रोकिएको स्थिति छ तीन महिना चार महिना गाडी रोकिन्छ त्यस्तो खालको स्थिति छ
21: होइन अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो अनि के कारणले चाहिँ त्यो दुर्गम
17: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ धादिङ नजिक छ बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ ध्यान पनि त्यति धेरै जाँदैन हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद
21: तपाईँकै पार्टीको सरकार थियो होइन नेकपा एमाले अब अहिले चाहिँ राजसपाको सरकार भएको छ अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि
17: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन अब डिटिआईको सरकार भएको कारणले गर्दा अब उहाँहरू त पर्याप्त छ उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ त्यो राजसपाले जितेको छ उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन एउटा त समानुपातिक त्यसो पनि प्रतिपक्षी
1: बोल्नेको कुराहरू त्यहाँ
17: बोल्न होइन बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ जनताले सुन्छन् नसुन्ने होइन तर सरकारमा हाम्रो पहुँच छैन
21: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा घचघच आउने त तपाईँलाई हो नि त जनताले होइन जनता सामु चाहिँ तपाईँले यी कुराहरू कसरी
17: होइन जनता सामु त भनिराखेका छौँ हामीले त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ जस्तो अहिले चाहिँ अब यो कृष्ण भीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ यातायात प्रणालीबाट धेरै उमेर मात्रै त्यहाँ जान सकिन्छ त्यस कारणले त्यो पहिलाको पुल लगेको छ त्यो पुल निर्माण गर्नु पर्यो त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ
21: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ
17: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो यो होल्डिङ सेन्टरमा सबलाई लगेर त्यहाँ राखेको छ थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ त्यसले समस्या बनाएको छ अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन् विद्यार्थी वारी छन् कतिपयको विद्यार्थी पारी छन् विद्यालय महाविद्यालयहरू वारी छन् तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन् अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ र नेपाल ईएससीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भयो। ओमान सेमी फाइनलमा पराजित भएको छ अनि अन्नपूर्ण एनभीएलको फाइनलमा प्रवेश गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
22: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
22: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
23: हिन्दू महिलाहरूको महान पर्व हरितालिका देव 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
24: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
1: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरा

अटनाप हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ ₹600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टीकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98-48-40-22

0: टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे समय।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपाली नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खुल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848343141।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, एलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
5: इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरू टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीपछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रुपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन,
1: त्यही लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउने पर्ने हुन्छ।
0: सिलिने जल विद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयास बारे सैनिक प्रवक्ता भन्छन्, अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृह युद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड़ मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साझेदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिष्ट की श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
1: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग स्वीकृति प्राप्त छैन, हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ, विकास सहायतासँग पनि अनुरोध गर्नुपर्ने हुन्छ, कतिपयको प्रतिबद्धता पनि आएको छ, आउन त अब विस्तारै त्यो प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माण गरिनेछ, जसको निम्ति 8.73 अर्ब लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन् विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ, प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एन्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनली भन्न सक्छौ, तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिया छ। यो यसमा केही वास्तवमा पछि पिरियाने गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
3: हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादा नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठूलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झार्न नसक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याकु बेसीबाट उत्तर टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी ताकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटरसम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठूलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
3: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो, 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
3: करिब 250 मिटर भित्र छिर्नुपर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
3: विशेष गरी यो जुन 3A हामीले दुईजनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामटाङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लागू नुवाकोट हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्। शुरूमा कमला रिमाल।
4: अब राहत त अब जति पनि आइराखेका छ पाइराखेका छन् होली सेन्टरमा, अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ हामीले त्यो पनि भनिराखेका छौँ है म 9 नम्बर वडा कार्यालय नै हो मेरो घर नजिकै पर्छ त्यहाँतिरका मान्छेहरू कोठाउँपछि मान्छेहरूले पनि गएर चाहिँ राहत जग्गाहरू चाहिँ लिएको चाहिँ त्यो चाहिँ एकदमै दुःख लागिरहेछ पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है
0: बाढीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे राम शरण खाती
5: अलिकति केही राहत भएको छ बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ ट्विन घरको व्यवस्था छ झल्लेङ पुल चाँडै नै बन्दैछ रोडहरू अहिले पनि बनिसकेको छैन अब अझ कयौं समय लाग्छ बन्नलाई मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ एकदम चरम अभाव छ अनि लामखुट्टेको पनि त्यस्तै छ किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ
0: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौ र सुवा झाका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए
6: रसपाको मेजर चाहिँ कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकपालोमा बसेर के गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडिएर बस्नु भएको थियो हाइड्रो पावर त्यही थियो टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँ भएर होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले अनि त्यसपछि लाङकाङ जाने पनि त्यहीँबाट भइहाले अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था मिसिङ भइरहेको अवस्था रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर मेरो छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो र सरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु
7: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला बाहिरका मान्छे कति थियो होला
6: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1800 छ स्थानीय साथीहरू सूचकको निवेदनको आधार हो कस्तो भएको छ भने तपाईँको कोसेकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन को यता मुख गरे को यता मुख गरे भने दौडिरह हुन्छन् अहिलेसम्मको 1849 छ त्यसमा 10 जनाको चाहिँ सनाखत भएको छ यो त रसुवाको मात्र नेट कुरा गर्दैछु बाहिर विभिन्न नागरिकहरू विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गत मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको निर्जना आएको सबै मिसिङ भएको नै 4000-6000 छ र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन कतिपय चाहिँ नुवाकोटको ढुङ्गेभरि ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसेकुण्डा जान हिँडेको मान्छे मान्छेवर जान हिँडेका मान्छे नाका जान हिँडे मान्छे कतिले वासआउट गरेर लिएर गयो त्यो त इमेजिन गर्न सकिन्न प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिङ छ त्यहाँ कतिपय कुराहरू चाहिँ कसरी स्थानीयले यो घरमा को छ यो घरमा कतिजना बसेको छ भने माइनोटली हेर्ने कुरा न साथीहरू बिस्तारै पङ्क्तिकै हुनुहुन्छ अब हाम्रो विविध जो जो जे जे धर्म लिए भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो
7: सबै परिवारै बेपत्ता भयो सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने छिमेकीको थाहा नहुने यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि
6: रसम्म 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्यालय नै छैन कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ सुरक्षाकर्मीको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ जति बचेछन् त्यसको गर्ने र प्रत्याङ्गहरूले पनि लागिरहेको छ
0: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप विशालसँग कुरा गर्दै अन्त्यमा एउटा छोटो प्रसंग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन् अत्यावश्यक सामग्रीको अभावबीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
10: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
9: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
10: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
9: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: कस्तो गन्नाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
4: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
4: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
4: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
4: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पारपूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9867279।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

0: दिदी तीज पनि आउन लाग्यो। इस पालीको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाउ।
2: ल जाउ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिगापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। रैथाने जातको बिउ परिवर्तन हुँदा किसानलाई अन्न भण्डारण र बिउ राख्न समस्या भइरहेको छ। बिउ परिवर्तन भएसँगै थारू समुदायले अन्न भण्डारण गर्ने तरिका पनि समेत बदलेका छन्। पछिल्लो समयमा अन्न भण्डारण गर्ने तरिका मात्रै होइन, बिउमा भएको परिवर्तनसँगै कृषकहरूमा बाली नालीमा विषादीको प्रयोग गर्न बाध्य भएका छन्। समय बितेसँगै थारू समुदायमा अन्नपात भण्डारण गर्ने तरिकामा परिवर्तन आएको छ। पहिला थारू समुदाय अन्न भण्डारणमा माटोको देहरी त्यसै गरी गिडागुडीको बिउमा समेत कुठलीमा थारू आलु परालको समेत पोका बनाएर घरको बगोठाको समेत माथि झुण्ड्याइ राख्ने चलन थियो। यसरी अन्न भण्डारण गर्दा अन्नमा समेत किरा लाग्ने र कुहिने सम्भावना कम हुन्थ्यो, तर अहिले यस्तो गरिँदैन। जानकी गाउँपालिका वार्ड नम्बर 8 की चन्द्रिका कुमारी चौधरीको भनाई छ, पहिले रैथाने जातको धान त्यसै गरी आइरेट लगायतका समेत लट्यारा मनसुरी धान रोप्ने गर्ने चलन थियो। रैथाने जातको धान रोप्दा बिउको पनि समस्या थिएन, घरमा राखेको बिउले काम चल्थ्यो। बाहिरबाट बिउ ल्याउनु पर्ने खोज्नु पर्ने अवस्था थिएन, त्यो पनि समस्याको रूपमा छ, चन्द्रिका चौधरीले बताउनु भएको छ। पछिल्लो समयमा समुदाय थारू समुदायले आलुको बिउहरू कोल्ड स्टोरमा राख्ने, खाने धान समेत काठको भकारीमा राख्ने, टिनको समेत डब्बामा राख्न थालेका छन्। धान पनि समेत हाइब्रिड जातको धान रोप्न थालेपछि घरमा अन्न भण्डारणमा पनि समस्या आएको छ। घरमा राखेको बिउले काम गर्दैन, प्रत्येक वर्ष बजारबाट धानको बिउ नयाँ किन्नुपर्ने जानकी आर भगरैयाका तारा चौधरीको भनाई छ। अन्न भण्डारण गर्ने तरिकामा परिवर्तन आएसँगै किसानले घरमा राख्ने अन्न विषादीको प्रयोग हुन थालिएको छ। अहिले नयाँ नयाँ जातको बिउ बजारबाट ल्याएर खेती गर्दा अन्य अन्न समेत भण्डारण गर्न र बिउ जोगाउनमा समस्या भइरहेको जानकी गाउँपालिका वार्ड नम्बर 6 जगतपुरका जोगबहादुर चौधरीले बताउनु भएको छ। टिकापुर उद्योग वाणिज्य संघले व्यापारिक व्यवसायिकहरूको निशुल्क दुर्घटना बीमा गर्ने भएको छ। निशुल्क दुर्घटना बीमाका लागि टिकापुर उद्योग वाणिज्य संघ र प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेड बीच आज द्विपक्षीय बीच सम्झौता भएको छ। सम्झौतामा संघका तर्फबाट अध्यक्ष सन्तोष खड्का र इन्सुरेन्सका तर्फबाट शाखा प्रबन्धक प्रकाश रेग्मीले हस्ताक्षर गर्नुभएको उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमेल सेनाले जानकारी दिनुभएको छ। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार वादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा वादी उत्थान विकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार गरीब असहाय र समेत विकास समितिको समेत सम्बोधनमा बोल्दै मुख्यमन्त्री भट्टले सरकार गरीब असहाय र भूमान्छेको सरकारको रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको बताउनु भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनीको निम्नचापीय रेखा पश्चिम सरदर स्थानभन्दा थोरै उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ। हाल बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया मौसम बदलने कोशी र मध्य प्रदेशमा आंशिक मौसम बदलने बताएको छ। शिक्षा सेवा आयोगका अध्यक्ष हरिप्रसाद लम्सालमा नियुक्त हुनु भएको छ। मन्त्री परिषदको बिहिबारको
सिंहदरबारमा बसेको बैठकले लम्सारलाई शिक्षा सेवा आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। उनका अनुसार आयोगको सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाल नियुक्त हुनुभएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएको उहाँको संचार संयोजक कमल चौलागाईले जानकारी दिनुभएको छ। मन्त्री यादवले सांसदीय समितिमा ग्यास उद्योगहरूलाई पाटा फर्काउने पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उहाँले अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यान आकर्षण गराएका थिए। कैलालीबाट खैरो हिरोइन र नियन्त्रणका समेत ट्याब्लेट सहितका दुईजना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका चार खल्लाबाट अवैध खैरो हिरोइन सहित 300 मिलिग्राम र नियन्त्रित समेत लागू औषध ट्रामाडोल 29 ट्याब्लेट एभिल 28 ट्याब्लेट सहित सोही ठाउँमा बस्ने 22 वर्षीय शंकर देवबरा 20 वर्षीय पूर्णबहादुर चन्दा पक्राउ परेको बताएको छ। सुदूरपश्चिम प्रदेश सरकार बजेट विहीन बनेको दुई महिना पुग्न लाग्दा यसको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पर्न थालेको छ। प्रदेश सरकार पाठहटका अस्पतालमा निशुल्क वितरण हुने औषधिसँगै प्रयोगशाला र शल्यक्रियामा आवश्यक सामग्रीको मौजदात घट्दै गएपछि सेवा सञ्चालनमा कठिनाई हुन थालेको बताएको छ। प्रतिनिधि सभा अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकले सांसदहरूले जलवायु परिवर्तनको चुनौती र संकटको सामना गर्न भू राजनीतिक सहकार्य सहितको अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताएका छन्। समितिको आज बसेको बैठकमा सांसदहरूले भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकोले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताउनु भएको छ। हवस्त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मकवानपुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म पनि जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

बाट तयारी भएको हुनाले रुद्र भन्ने नाम राखियो। उहाँले सृष्टि गर्नुभयो, ब्रह्माजीलाई सहयोग पुर्याउनुभयो। शिवजीको जगतका मालिक शंकर भोले बाबाको सृष्टि भयो। भूत प्रेत पिचास टाङ्किनी साङ्किनी वीर बेतल छेद भेद चौसठी जोगिनी बाहुन वीर सृष्टि भयो लाग्दैमा हैरान। अब ब्रह्माजीले के गर्नुभएछ भने दस भाइ छोरा शरीरबाट झिक्नुभयो पट्टापट। कहाँ कहाँबाट कुन कुन झिक्नुभयो भन्ने विषयका लागि राजा परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ। एक नम्बरमा ब्रह्माजीले सृष्टि गरिबक्सिएको प्राणी मध्येमा सबभन्दा पहिला सृष्टिको आदिमा कलाई झिक्नुभयो। मनबाट मरिची, आसनबाट नारद, अङ्गुष्ठबाट दक्ष, प्राणबाट वशिष्ठ, छालाबाट भृगु, हातबाट कर्कु, नाभिबाट पुलह, कानबाट पुलस्त्य, मुखबाट अङ्गिरा, आँखाबाट अत्री, मनबाट मरिची, सारा छोरा सृष्टि गर्नुभयो। तिनको पनि सृष्टि गतिलो भएन, मानसिक सृष्टि राम्रो भएन र अनि ब्रह्माजीले आफ्नो शरीरलाई दुई भागमा विभाजन गर्नुभयो। एउटा दाहिनेपट्टिको अङ्गलाई पुरुष, देब्रेपट्टिको अङ्गलाई स्त्री। दाहिनेपट्टिको अङ्गलाई स्वयं भुव नाम गरेको मनु, देब्रेपट्टिको अङ्गलाई शतरूपा नाम गरेको रानी, दुईटा त्रिपुरुष बनाएर मैथुन सृष्टिबाट संसार चलाऊ भनेर तयारी गर्नुभयो। पहिला प्राणी सृष्टि भएको स्वयं मनु र शतरूपा रानी। त्यसै कारणले पहिला छोरा जन्मी उत्तन पद, विश्व ब्रह्माण्डमा सबभन्दा पहिलाको नाम उत्तन पद। माथि पाउ फर्केर पहिला स्थिर जन्मिएको हुनाले अहिले पनि हामी जन्मदा त्यसरी नै जन्मन्छौ, पहिला स्थिर पछि पाउ। त्यो पहिला पाउ उत्तानो बनाएर जन्मिएको हुनाले सबैको नाम उत्तन पद। प्रिय प्रेत उनका भाइ आकुति, देवहुति र प्रसुति तीनटा छोरी जन्मिए, त्यसकारणबाट संसारमा अहिले पनि छोरीको संख्या 3%, छोराको संख्या 2% मात्रै छ। विश्व ब्रह्माण्डमा 6 अरब भन्दा बढी मान्छे छन्, तर 3% छोरी मान्छे, 2% छोरा मान्छे। अझै छोरा मान्छे घट्ने, छोरी मान्छे बढ्ने धेरै सम्भावना छ। छोरो चाहिँ एउटा जन्मना साथ बाबुआमै यता तेर्सिन्छन्, कहाँ गएको नि काम छिन्न गएको भन्दै छोरो जन्मना साथ चाहिँ। छोरी चाहिँ 9 वटा जन्मिसकेपछि तै पनि 10 वटा पाले छोरो हुन्छ भनेछन् बसिएछन् बसे। त्यसै कारणले हाम्रा खाला त माछेला भन्न डर भइसकेको छ। यसैले सृष्टि सारा सम्पूर्णको वर्णन, स्त्री र पुरुषको संयोजकत्वबाट संसारको सृष्टि भएको छ महाराज। उत्तनपात, प्रेवत भन्ने दुईटा छोरा, आकुति, देवहुति र प्रसुति तीन बहिनी छोरी, यिनैबाट विश्व ब्रह्माण्ड सारा सम्पूर्ण रचना भएको हो भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। अब अनि यो सारा सम्पूर्ण सृष्टि गर्ने ब्रह्माजीको हक अधिकार प्राप्त बमोजिम भगवान नारायण ब्रह्माजीलाई सृष्टिको आधिपत्य अधिकार प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब सृष्टिको प्रकरण। अब सृष्टिको प्रकरणको बारेमा जुन प्रकारबाट यहाँलाई मैले अनुरोध गरिराखेको छु, अब सृष्टिको सम्बन्धको बारेमा सब ठिक ठाक भइसकेपछि यो पृथ्वी नै बोकेर एउटा बहादुरले लयो, पत्याउनुहुन्छ नपत्याए के सुन्ने कथा, पत्याउनै परिहाल्यो। यो पृथ्वी नै बोकेर गएको एउटाले सबै

पानी माथिको भकुण्डो जस्तो बलियोले खाच खिचिदियो, चुरुलुम्मा ढालिदियो। यही प्रकारको प्रक्रिया हो महाराज, यही कथा। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो सौनकादृशी प्रणाली। यस कारणले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण जो जति छ सबै पृथ्वी लएपछि ल्याउनेवालाले के रे ल्यायो भन्दाखेरि एउटा कथा छ, लाने र ल्याउनेको कथालाई यी स्थगित राखेर एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोह थियो। सारा ऋषि महर्षि देवर्षि राजर्षिको संगम थियो। त्यसमा कश्यप प्रजापति पनि हुनुहुन्थ्यो। साम्ब सदाशिवजी ती विराजमान होइ बस्छन्थ्यो। आफ्ना पतिदेवको अगाडि गएर कश्यप प्रजापतिकी जेठी रानीले आज्ञा गरिन्, प्रभु लौ न मलाई एउटा छोरो ल्याउनुहोस् न भनेर आफ्ना पतिसँग यज्ञ मण्डपमा। चाहिँदा नचाहिँदा कुरा नगरे यहाँ छोरा ल्याउनुहोस् न, कहाँ पाएर छोरा दिने, त्यो खल्तीबाट झिकेर दिने भन्दा होइन परमात्मा, सौताका छोरा इन्द्र एम वरुण कुबेर मेरो छोरा छँदै थिएनन्, मेरो भगवान मलाई छोरा बोक्सियोस् भने। नचाहिने कुरा गरिदिन्छ, एक मण्डपमा वर्ण भएर बसिया जो कहाँको छोरा कुरा गरिन्छ यो भन्नुभयो बुढाले कश्यप प्रजापति। मलाई त चाहियो चाहियो, म अर्थ कुरा चाहिँदैन, जान्दिनँ छोरा चाहियो भने जेठी रानीले ए त्यसो नभन है भन्दै हुनुहुन्थ्यो, नभनी छोडिदिनँ भन्न थाले। यसले जबरजस्ती गर्न आँटे फकाउनु पर्यो भनेर म यहाँ त्यसो नगर ठुली हेर जेठी तिमी यस यति बुझ्दा गाडी छ र हाम्रो ठुली भन्दै हुनुहुन्थ्यो भयो, फुर्काउनै पर्दैन भने चाहिँ कुमजार घाइ छ बसै छ मान्छे सामान जवाल ट्याउने नहुने, फेरि अरू बेला त हुँदो रहेछ भन्नु होला नि, कहिले नि हुँदैन फेरि होइन, अरू बेला त जति जवाल ट्याएर होइन भन्दै थियो भन्ने होला होइन। ए बाबा त्यसो नगर रानी, मैले भनेको वचन मान, मेरो कुरालाई सुन, त्यसो नगर। यो समाजको अगाडि यतिका ऋषि महर्षि देवर्षि राजर्षिहरूको सङ्गममा म कश्यप प्रजापति यज्ञको आचार्य, फेरि त्यसमा पनि यतिको ठूलो इज्जत र प्रतिष्ठा, त्यसो नगर जाऊ भन्नुभएको थियो भयो। जान्न म त जान्न म त भने जान्न म त यज्जा मान्दै मान्दिनन्, सन्तान उत्पादनका लागिमा सन् गर्भाष्ट दिनुहोस् अनि जान्छु भन्छ। ए बाबा हुँदै हुँदै हुँदैन यहाँ चल भन्दै हुनुहुन्थ्यो। पटक्कै नमानिकन बारम्बार विरोधाभासमा आएकी हुनाले यिनको वचनलाई मान्नै पर्ने भयो भनेर बाध्यता बस गर्भाष्ट दिनुभएको थियो। मेरो स्वामी गर्भाष्ट लिइहाले, अबबाट म हजुरसँग प्रसन्न छु, मैले छोरो कस्तो पाउँछु त लो भन्नुहोस् भन्छ। उत्ने हेरे कस्तो पाउने नि बाउलाइन जस्तै साँझको प्रहरमा गर्भाष्ट लिनु तिनु गरेको कारणबाट दुईटा राक्षस जन्मन्छन् लोककण्टककारी, लोक कल्याणकारी भगवानले तेरो दुइटै छोरा मारिबक्सन् छ लौ चल जा भनेर आज्ञा गर्नुभयो भगवान। हजुर जस्तो महानुभावबाट पाएको गर्भ त्यस्तो नचाहिँदो जन्म नहुने किन त भन्दाखेरिमा साँझका प्रहरमा गर्भाष्ट लिएको हुनाले साँझमा गर्व नहुने कुरा के हो, सन्ध्याकाल महा नगर्नु यी कुरा निन्दा छ साश्रय महा, खानु सुत्नु पढ्नु र मैथुन इचार जोगर छ साँझै महा, खाए रोग बढोस् साँझमा सुते धनको विनाश, पढे नक्सानी हानि, त्रिभोग गरेमा सन्तान विनाश, त्यसै कारणले सन्तान विनाश हुने भयो चल भन्नुभयो भगवान। प्रभु अब के गर्ने होला, म कहाँ जाने होला, मेरो प्राण नाम दयाको सागर भनेर बारम्बार रोएकी थिइन्। जे भए तापनि त रोएको कारणले मेरो ब्रिय हो नास्त ती दुईटा छोरा हुने नै भए, तर एउटा छोराबाट जन्मिएको नाति असल हुनेछ चल जा भनिदिनु भयो। अनि त्यसपछिबाट हस्त भनेर दिती महारानी गर्भाष्ट भएर जानुभयो। ती गर्भाष्ट भएर गएकी दिती रानी गइसकेपछि अहिले फेरि त्यो गर्भवतीले गर्भ बोकिराखेकी छन्, त्यो जब पृथ्वी लानेले लैराखेको छ ल्याएको छैन। यो दुईटै कथालाई एकै ठाउँमा समायोजन गराउँदै अब सनक सनन्दन सनातन श्रेणी कुमार भन्ने चारवटा कुमारहरू भगवान वैकुण्ठवासी नारायणको दर्शन भेट गर्नको लागि आज वैकुण्ठ धाम पट्टिको सवारी हुनुभयो।

यो पृथ्वी को लागि राजा परीक्षितलाई सुखदेव भन्नुहुन्छ, सारा सृष्टि त तमाम प्रकारबाट भयो महाराज परीक्षित। सृष्टि बडा गम्भीर वाणीमा गयो। अनि सनकादि चारवटा कुमारहरू सनक सनन्दन सनातन सुनत कुमार भगवान नारायण वासुदेवको दर्शन गर्न भनेर गएको, सातवटा द्वारमा दरवाजासम्म निर्धक्कसँग पसे, आठौं दरवाजामा पस्ने बेलामा छडी दिएर झ्याप्पै रोकिदियो एउटाले, कञ्चनलाई भने दुईटाले। वैकुण्ठवासी नारायणको दर्शन भेट गर्न जान लागेको भनिदिनु भयो सनकादि कुमारले। वैकुण्ठवासी नारायणको दर्शन भेट गर्नका लागि यस्तो लुगा लगाएर आउने, वस्त्रका नाउँमा लगाउँटी पनि झार बोक्राको, खरानी घसेको खुसको र जुसको फेरि भएको, यस्ता दुस्रेले पनि फेरि भगवान्को दर्शन गर्ने, चल फटो त भने वैकुण्ठमा। सनकादि कुमारहरू भन्नुहुन्छ, होइन, तपाईँहरू त वैकुण्ठवासी भएर पनि छालाको र लुगाको पहिचान गर्न लाग्नुभयो। लुगाको पहिचान गर्नेवाला सूचीकारको काम हो राम्रो नराम्रो पहिचान गर्ने, छालाको पहिचान गर्नेवाला चमारको काम हो जुत्ता सिउनेको काम, तर त्यो तपाईँहरू जस्तो महान व्यक्तिको काम होइन। वैकुण्ठवासी जनहरूले यो हाम्रो, यो राम्रो, यो नराम्रो, यो यता यो उता यो भन्ने सवाल होइन, यो त बडो गल्ती भयो, यो नगर्नुहोला आइन्दा भन्दा, ए हामीलाई त जब त्यसबाट बा बोल्दो रहेछ भनेर भगवान्का भक्त माथि झम्टे सनकादि कुमार कावपरमा जय विजयले। सनकादि कुमार भन्नुहुन्छ, न झम्ट, हामीलाई अपमान नगर, गर्नै पर्छ भनेर अगाडि बढ्दा तिमीहरूले हामी माथि गरिएको अपमानको कारणले गर्दा तत्कालमा तिमीहरू च्युथ्नु परोस्, पृथ्वीमण्डलमा गिर्नु परोस् भन्ने श्राप परिहाल्यो। अनि पृथ्वीमण्डलमा गिर्ने जब श्राप परेको थियो, सनकादि चारवटा कुमारको अगाडि अपमान भयो भन्ने बुझेर वैकुण्ठवासी नारायण हरि दर्शन दिन सवारी हुनुभयो। सनकादि कुमारले बडो प्रेमपूर्वक प्रभुको प्रार्थना गरे, हरे श्याम सुन्दर भगवान गर्छौ पुकार, श्याम सुन्दर भगवान गर्छौ पुकार, दर्शन देऊ हामीलाई।

परीक्षित को परमा सुखदेव स्वामी ने बताउन वो अब इस प्रसंग को बीच में शनक सनंदन सनातन संत कुमार चार वा कुमार अपमान करिएको कारणले तिमी पृथ्वी मंडल में जाऊ भन्ने भगवान बाट हुकुम हो। मेरो ईश्वर हामी कहाँ जाऊ भनेका थिए, जाऊ वैकुंठ धाम छोड़, आज बाट तिमीहरूले अपमान गरेका छौ, सज्जन को अपमान दुर्जन को रजाई मिल्न सक्दैन, त्यो भगवान भगवत भक्ति में त्यो काम हुन सक्दैन, सज्जन को अपमान दुर्जन को रजाई यो कुनै मिल्दैन, चल भन्नुभयो भगवान कहाँ जाने भन्दा सनकादि कुमार का श्राप भेट रसातल में जाने, पृथ्वी मंडल में जाने, गर्भवास में जाने, दुख र यातना भोग्ने, मेरा जब सात जन्म सुन प्रार्थना गरे मेरो धाम में आउने, कि मेरो जब चुटाएर पिटाएर दण्ड देएका प्रभावबाट तीन जन्म तरेर मेरा धाम में आउने, मसँग विरोध गर्ने कि मसँग प्रेम गर्ने, ल भनेपछि मेरो प्रभु विरोध गर्दाखेरि म तीन जन्ममा आउन पाउने भो वैकुण्ठ धाम, प्रेम गर्नाले सात जन्म लाग्ने भो चाँडै नै आउन पाऊँ भन्नका लागि तीन जन्ममा भगवानको हातबाट मरेर आउने अठोट गरेर अहिले सनकादि चारवटा कुमारको प्रतापबाट जय विजयहरू पृथ्वी मण्डलमा जन्म लिनको लागि प्रस्थान गरिसकेको छन्। सनकादि चारवटा कुमार गइसकेपछि अहिले जब भगवान भने जय विजय गइसकेपछि सनकादि चारवटा कुमारलाई भगवान परमात्मा परमेश्वरले दर्शन भेट दिनुभयो, आज मेरो घरमा आउनुभयो, मेरो वैकुण्ठ धाम पवित्र भयो, गृहस्थीको जन्म धन्य हो, आज यस्ता सज्जनहरूको मैले जब दर्शन पाएँ भनेर बहुत परमात्मा प्रसन्न भई बक्सु, जगतका मालिकले पनि त्यत्रो आधार प्रभु सेवा दिई बक्सु सनकादि कुमारको। सनकादि चारवटा कुमारहरूले बडा प्रेमका साथमा प्रभुको प्रार्थना गर्दै मनन भजन गर्दै आफ्ना धामपट्टिको यथार्थमतीले प्रस्थान गरिसकेको छन्। लौ त महाराज परीक्षित, अब तपाईँ के सुन्न चाहि भन्छ भनेकन सौनकादीलाई पौराणिक सुन्ने निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस सद्यबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित, जब सम्बन्धका लागि दितीको घरबाट जन्मेका बच्चा पनि जन्मेका छैनन्, पृथ्वी लानेले लयो ल्याएको छैन, हिरण जब जय र विजयको जन्म कहाँ भयो त्यो पनि थाहा छैन, रहँदै जाँदा धेरै समय भयो, जब भइसकेपछि डरलाग्दो प्रकारबाट प्रक्रिया तयारी भयो, त्यसमा दुई व्यक्तिको जन्म भएको छ, महाराज महान वीर योद्धा, आजसम्म एक वर्ष भयो गर्भ भइडिएन, दुई वर्ष भयो गर्भ भइडिएन, चार आठ दस बाह्र पन्ध्र बिस पचास एक सय वर्ष पछाडि मात्र गर्भ भिडियो, तिनीको नाम पूर्ण वर्ष सते साधी पुत्रौ परशु समय यमौ भनिया छ, एक सय वर्षसम्मको लागि गर्भ यस किसिमबाट पूर्णे वर्ष सते साधी पुत्र परशु यमौ जितेष्णु भ्रतुरादे सत पत्या परिसङ्किनी भनिया छ, यस किसिमबाट एक सय वर्षको बादमा बल्ल गर्भ भिडियो, हेर्नु सय वर्षसम्म पेटा राख्न सक्ने आमा त्यति नै आमा थिए, यही बच्चालाई पेटा सय वर्ष राख्ने त्यस्ता आमा, अहिले आमा छ महिना लाग्थेन लगाउन पुर्याइदिए भन्छन् अङ्क, त्यसै नसके त हामी लैदिइहाल्छ पनि त्यो दिनतिर त छ महिना अगाडि नै लगाएर राख्नुपर्ने उहीँ कसरी सक्नु, त्यस कारणले गर्दाखेरि म गर्भ भेडियो एक सय वर्षको बाद, गर्भ बढिसकेपछि त्यसपछिबाट जन्मनामा जेठाको नाम हिरण्डे कश्यपु, कान्छाको नाम हिरण्यक्षक भन्ने नाम रह्यो, हिरण्डे कश्यपु तपस्यामा गयो हिमाञ्चलमा, हिरण्डे कश्यपुको भाइ हिरण्यक्षक न्यु खोज्नका लागि रसातलमा पृथ्वी लिएर जाने कान्छो बहादुर त्यही हो महाराज, यसै कारणले हिरण्यक्षक र हिरण्डे कश्यपुको जन्म जय र विजयको भयो, जय र विजयको गर्भमा दितीको गर्भबाट जय र विजयको जन्म, पृथ्वी लानेवाला हिरण्डे हिरण्यक्षक नाम गरेको दानव सारा पृथ्वी लयो अब कहाँ राख्ने, ठूलो आपत्ति पर्यो विपत्ति पर्यो संकट पर्यो र भगवान नारायण वासुदेवलाई गुहार मागे मेरो हरि कसो गर्ने हो भगवान, यो पृथ्वी ल्याइदिई बस्नु पर्यो भनेर ब्रह्माजी भन्नुहुन्छ, हरि शरणम हरि शरणम ओम हरि शरणम।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
3: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोश हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा ठोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
1: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
8: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
7: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
8: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
7: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
8: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ है।
7: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, संचालक पवनदेवी तिमिल सेना। सम्पर्क नम्बर 9848501027 र 9848509952।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा